0: भारी वर्षा हुने र बाढ़ी आउन सक्ने भएकाले सतर्कता अप्नाउने सम्बन्धी सूचना। नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको सूचना अनुसार आगामी दिनहरूमा देशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने, नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने सम्भावना रहेको छ। विशेष गरी पहाड़ी तथा तराई क्षेत्रमा बाढ़ी, डुबान र पहिरोको जोखिम हुन सक्ने भएकाले सबैमा आवश्यक सतर्कता अप्नाउन अनुरोध गरिन्छ। यही असोज 8 गतेदेखि 12 गतेसम्म सम्पूर्णले सावधानी अपनाउन हार्दिक अनुरोध छ। सम्बन्धित स्थानीय तह तथा सरकारवाला निकायहरूले सम्भावित जोखिमलाई ध्यानमा राखी आवश्यक तयारी तथा पूर्व सावधानी अपनाउनु हुन अनुरोध छ। साथै सर्वसाधारणले नदी, खोला, खुल्सा तथा जोखिमयुक्त स्थानमा नजानुका साथै अत्यावश्यक काम बाहेक जोखिमपूर्ण यात्रा समेत नगर्न हुन अनुरोध गरिन्छ। कुनै विपद वा आपतकालीन अवस्था उत्पन्न भएमा नजिकैको प्रहरी कार्यालय, स्थानीय तह तथा नजिकैको संचार माध्यम तथा सम्बन्धित निकायमा तुरन्त खबर गर्न अनुरोध गरिन्छ। आपतकालीन कार्यालयका लागि सम्पर्क नम्बर ठाकुरबाबा नगरपालिका विपद फोकल पर्सन 98511514435, इलाका प्रहरी कार्यालय भुरीगाउँ 98580443077 वा 98580905535, ठाकुरबाबा नगर प्रहरी प्रमुख 98419667256।
1: रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 6 बजेको छ।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी मदन पौड्याल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 10 गते शनिबार, सन् 2026 सेप्टेम्बर 26 तारीख, भदौ शुक्ल पक्षको पूर्णिमा तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: मध्य र पश्चिमका धेरै ठाउँमा निरन्तर झरी, आज पनि ठूलो पानी पर्ने, भोलिसम्म पश्चिम क्षेत्रमा वर्षा केन्द्रित, पर्सिदेखि सुधार हुने मौसमविदको भनाई।
0: मुख्य राजमार्गमा आज पनि गाड़ी नचल्ने, सड़क अवरोधले काठमाडौँमा ग्यास र तरकारी आपूर्ति असहज।
1: जलवायु न्यायका लागि विश्व सामु नेपालको अपील, राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीको सम्बोधन सान्दर्भिक रहेको विज्ञको भनाई। जलवायु न्यायको विषयलाई कार्ययोजना र कार्यान्वयनसँग जोड्नु पर्नेमा जोड।
4: हामीले घरभित्र नै अन्तर्राष्ट्रिय रूपमा भएका कुराहरूलाई लागू गर्न जरुरी छ कि, त्यो कुरालाई आफूले पनि कार्यान्वयन गर्नु पर्यो नि त।
0: युक्रेनी हतियार कोषको 7.5 अर्ब डलर प्रयोग गर्न दिन यू सदस्य देशहरू सहमत, हंगेरीले आफ्नो पुरानो नीति परिवर्तन गर्यो।
1: र एसियाली खेलकुदको क्रिकेटमा नेपाल र जापानको खेल वर्षाका कारण ढिलाइ।
5: नमस्कार, ठाकुर बाबा नगरपालिकाको मौसम सम्बन्धी अत्यन्त जरूरी सूचना। जल तथा मौसम विज्ञान विभागका अनुसार असोज 8 गतेदेखि 11 गतेसम्म नगरपालिका क्षेत्रमा मेघ गर्जन, चट्याङ तथा हावाहुरी सहित भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको छ। कर्णाली र बबई नदी तथा स्थानीय खोलाहरूमा बाढ़ी, डुबान र कटानको जोखिम रहेकाले नदी तथा खोला किनारमा नजानुहोस् र जोखिमयुक्त यात्रा नगर्नुहोस्। चट्याङका समयमा खुल्ला ठाउँ, खेतबारी वा रुखमुनि नबस्नुहोस्। घरभित्र सुरक्षित रहनुहोस्। पाकेको बाली भित्र्याउनुहोस् तथा पशु चौपाया र माछा पोखरी सुरक्षित गर्नुहोस्। घर तथा आसपासका नाला, पानी निकास र कलभट खुल्ला राख्नुहोस्। महत्वपूर्ण कागजात, औषधि, खानेकुरा र टर्च सहित झटपट झोला तयार राख्नुहोस्। बाल बालिका, ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती, अपाङ्गता भएका व्यक्ति तथा बिरामीको विशेष ख्याल गर्नुहोस्। बाढ़ी वा डुबानको जोखिम भए सुरक्षित स्थान, सार्वजनिक भवन वा आफन्त, छर छिमेकीको सुरक्षित घरमा जाने व्यवस्था मिलाउनुहोस्। विपद वा आपतकालीन अवस्था परेमा नजिकको वडा कार्यालय, ठाकुर बाबा नगरपालिकाको सम्पर्क नम्बर 9580072111 वा नेपाल प्रहरीको 100 तुरन्त सम्पर्क गर्नुहोस्। सजग रहौं, सुरक्षित बनौं। ठाकुर बाबा नगरपालिका, बर्दिया।
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: काया कैरनमा अब खबरको सिलसिला। मध्य र पश्चिम क्षेत्रका धेरै ठाउँमा निरन्तर झरी परिरहेको छ। झरी परिरहेका ठाउँका नदी खोलामा बाढ़ी आएको छ। संखुवा सभाको अरूण, पर्वतको कालीगण्डकी, लमजुङको चेपे खोला, म्याग्दीको मंगलघाट लगायतका नदी खोलामा ठूलो बाढ़ी आएकोले सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। काठमाडौँ उपत्यका सहित पूर्वका केही ठाउँमा भने झरी केही रोकिएको छ। पूर्वका केही ठाउँमा वर्षा कम भए पनि अरू धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको गतिविधि बढ़ी हुनेछ। आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँमा निकै ठूलो वर्षाको सम्भावना छ। यस्तै कोशी र बागमती प्रदेशको एक दुई ठाउँमा पनि ठूलो पानी पर्ने महाशाखाले जनाएको छ। मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका केही ठाउँमा हावा हुरीको समेत सम्भावना छ। अरू ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बंगालको खाड़ीमा विकसित न्यून चापीय प्रणालीको प्रभावले बुधबार बेलुकादेखि नै देशका धेरैजसो ठाउँमा निरन्तर पानी परिरहेको छ। आज र भोलि पश्चिमी क्षेत्रमा वर्षा केन्द्रित हुने र पर्सी सोमबारदेखि पानी पर्ने क्रम कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज पनि लामो दूरीको यात्रा नगर्न र आवश्यक सावधानी अपनाउन मौसमविदको आग्रह छ। त्यस्तै हिमाली क्षेत्रमा पनि लगातार हिमपात भइरहेकाले जनजीवन प्रभावित बनेको छ।
6: लगातारको वर्षाका कारण देशका मुख्य राजमार्ग हिजोदेखि नै बन्द छन्। काठमाडौँ आउजाउ गर्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथमा पहिरोका कारण गाड़ी चल्न सकेका छैनन्। राजमार्गका विभिन्न ठाउँमा लगातार साना ठूला पहिरो खसिरहेकोले तत्काल सड़क सञ्चालनमा ल्याउन सकिने अवस्था नरहेको प्रहरीको भनाइ छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीर ज्यामिरे घाट गजुरी नजिकैको बाङ्गेमा ठूलो पहिरो खसेको छ। यस्तै बीपी राजमार्गको दुई ठाउँमा रोशी खोलाको बाढ़ीले अस्थायी डाइभर्सन बगाएको छ। पृथ्वी राजमार्ग, बीपी र कान्ति राजमार्ग अवरूद्ध भएपछि हेटौँडा काठमाडौँ आवत जावतका लागि त्रिभुवन राजपथमा समय तोकेर पालै पालो गाड़ी सञ्चालन गर्ने गरी व्यवस्थापन मिलाइएको छ। बाढ़ी पहिरोका कारण देशका अरू धेरै सड़क खण्ड हिजोदेखि नै बन्द छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढ़ी पहिरोको उच्च जोखिम रहेका मध्य र पश्चिमका 25 जिल्लामा राति र दिउँसो दुवै समयमा गाड़ी पूर्ण रूपमा बन्द गर्न सुझाव दिएको छ। त्यस्तै पूर्वी पहाड़ र मध्य तथा पश्चिम क्षेत्रका 29 जिल्लाहरूमा रातको समयमा बन्द गर्ने र दिउँसोको समयमा अवस्था हेरेर जिल्ला मनसून प्रतिकार्य कमाण्ड पोस्टले आवश्यक निर्णय लिन सक्ने भनिएको छ। कोशी, मधेस र बागमतीका 23 जिल्लाहरूमा सतर्क रहन पनि प्राधिकरणले भनेको छ।
5: लगातारको वर्षाले भोटेकोशीको बाढ़ीबाट प्रभावित सहित विभिन्न ठाउँमा जनजीवन प्रभावित भएको छ। भोटेकोशी हुँदै त्रिशुली नदीमा गएको भदौ 10 आएको बाढ़ीबाट प्रभावित भए अस्थायी संरचनामा बस्दै आएका परिवार अहिलेको निरन्तर वर्षाबाट थप समस्यामा परेका छन्। यस्तै हावाहुरी सहितको वर्षाका कारण सिराको विष्णुपुर गाउँपालिका एकका किसानले झण्डै 2 बिघा जमीनमा लगाएको खुबारीमा क्षति पुगेको छ। यस्तै सोलुखुम्बुको खुम्बु क्षेत्रमा हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा पुगेका पर्यटकको आवागमन प्रभावित भएको छ।
6: लगातारको वर्षाले देशको राजधानी जोड्ने मुख्य सड़क अवरूद्ध हुँदा खाना पकाउने एलपी ग्यास र तरकारी आपूर्ति असहज बनाएको छ। लामो समयदेखि ग्यास आपूर्तिमा भइरहेको असहजतालाई सरकारी स्तरबाटै पहल भएर भारतबाट आयात हुने परिणाम बढ़ाइरहेका बेला सड़क अवरूद्ध भएपछि काठमाडौँ उपत्यका उपभोक्ताले ग्यास पाउन थप शास्ति खेप्नु पर्ने भएको हो। आयल निगमका प्रवक्ता मनोज ठाकुरले ग्यास आपूर्ति सहज बनाउन भइरहेको प्रयासमा अहिले फेरि ठेस लागेको स्वीकार गर्नुभयो। भारतबाट आयात बढ़ाएर काम गरिरहेका थियौं, यही बेला पुनः सड़क अवरूद्ध भएपछि आपूर्ति सहज बनाउन चुनौती थपिएको छ। उहाँले भन्नुभयो, यद्यपि हामीले जति सक्दो धेरै ग्यास बजारमा पठाउन प्रयास गर्दै आएका छौं। हिजो शुक्रबार 40,000 भन्दा बढ़ी ग्यास सिलिण्डर उपत्यका विभिन्न डिलर मार्फत वितरण गरिएको पनि उहाँले जानकारी दिनुभयो। पेट्रोल, डिजल र हवाई इन्धनको आपूर्तिमा भने समस्या नहुने निगमले जनाएको छ। लगातारको वर्षाले सड़क अवरूद्ध भए पनि खाद्यान्न आपूर्तिमा समस्या नहुने खाद्य किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्र भक्त श्रेष्ठले जानकारी दिनुभयो। वर्षा शुरू भएपछि काठमाडौँ उपत्यकामा तरकारीको आपूर्ति गर्ने सबैभन्दा ठूलो थोक बजार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा दैनिक भित्रने तरकारीको परिणाम घटेको छ। सबैजसो तरकारीको भाव बढ़ेको छ। सड़क अवरोधले राजधानीमा ग्यास र तरकारी आपूर्ति असहज शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
5: काया कैरनमा राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधन र जलवायु न्यायको विषयमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: नमस्कार, ठाकुरबाबा नगरपालिकाको मौसम सम्बन्धी अत्यन्त जरूरी सूचना। जल तथा मौसम विज्ञान विभागका अनुसार असोज 8 गतेदेखि 11 गतेसम्म नगरपालिका क्षेत्रमा मेघगर्जन, चट्याङ तथा हावाहुरी सहित भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको छ। कर्णाली र बबई नदी तथा स्थानीय खोलाहरूमा बाढ़ी, डुबान र कटानको जोखिम रहेकाले नदी तथा खोला किनारमा नजानुहोस् र जोखिमयुक्त यात्रा नगर्नुहोस्। चट्याङका समयमा खुल्ला ठाउँ, खेतबारी वा रूखमुनि नबस्नुहोस्। घरभित्र सुरक्षित रहनुहोस्। पाकेको बाली भित्र्याउनुहोस् तथा पशु चौपाया र माछा पोखरी सुरक्षित गर्नुहोस्। घर तथा आसपासका नाला, पानी निकास र कलभट खुल्ला राख्नुहोस्। महत्वपूर्ण कागजात, औषधि, खानेकुरा र टर्च सहित झटपट झोला तयार राख्नुहोस्। बाल बालिका, ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती, अपाङ्गता भएका व्यक्ति तथा बिरामीको विशेष ख्याल गर्नुहोस्। बाढ़ी वा डुबानको जोखिम भए सुरक्षित स्थान, सार्वजनिक भवन वा आफन्त छर छिमेकीको सुरक्षित घरमा जाने व्यवस्था मिलाउनुहोस्। विपद वा आपतकालीन अवस्था परेमा नजिकको वडा कार्यालय, ठाकुरबाबा नगरपालिकाको सम्पर्क नम्बर 98580-72111 वा नेपाल प्रहरीको 100 तुरन्त सम्पर्क गर्नुहोस्। सजग रहौ, सुरक्षित बनौ। ठाकुरबाबा नगरपालिका, बर्दिया।
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ, भाग छ
8: 4.94%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले मध्य र पश्चिमका धेरै ठाउँमा निरन्तर झरी, आज पनि ठूलो पानी पर्ने, भोलिसम्म पश्चिम क्षेत्रमा वर्षा केन्द्रित, पर्सीदेखि सुधार हुने मौसमविदको भनाई, मुख्य राजमार्गमा आज पनि गाड़ी नचल्ने, सड़क अवरोधले काठमाडौँमा ग्यास र तरकारी आपूर्ति असहज लगायतका खबर प्रस्तुत गर्यौं।
6: बाँकी प्रसंग, प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा गएको भदौ 10 आएको भोटेकोशी बाढ़ीलाई जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय व्यवस्था सम्बन्धी विषयको केन्द्रमा राखेर संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्नुभयो। न्यूयोर्कमा आयोजित 81 महासभामा उहाँले कूटनीति भन्दा विपद सम्बन्धी विषयलाई प्राथमिकताका साथ उठाउनु भएको हो। प्रधानमन्त्री शाहले मुख्य गरी हिमालय क्षेत्रमा जोखिम कम गर्न नेपाल भारत चीन त्रिदेशीय संयन्त्रको स्थापनाको बारे प्रस्ताव राख्नुभयो। व्यापी उत्सर्जनमा नेपालको योगदान कम भएको उल्लेख गर्दै उहाँले जलवायु न्यायको समेत माग गर्नुभयो। मल, ईन्धन अभाव जस्ता समस्याहरू समेत उहाँले उठाउनुभयो। देशमै सम्मानजनक रोजगारी, सामाजिक सुरक्षा र हरेक नेपालीले आफ्नो जीवन समृद्ध बनाउन समान अवसर उपलब्ध गराउने आफ्नो सरकारका प्रतिबद्धता रहेको पनि उहाँले सुनाउनुभयो। यसअघिका प्रधानमन्त्रीहरूले मुख्यत अति कम विकसित तथा भूपरिवेष्टित विकासशील देश, नेपालको विकास संरचना, शान्ति प्रक्रिया, मानव अधिकार लगायतका विषय उठाउने गरेका थिए। प्रधानमन्त्री बालेन्द्र शाहले भने एक महिना अघि भोटेकोशीमा आएको विनाशकारी बाढ़ीलाई राष्ट्रसंघीय महासभामा सम्बोधनको मुख्य आधार बनाउनुभयो। सम्बोधनमा उहाँले भोटेको त्रिशुली क्षेत्रमा आएको विनाशकारी बाढ़ी र त्यसले पुर्याएको क्षतिलाई विश्व समुदाय समक्ष उठाउनुभयो र ध्यानाकर्षण गराउनुभयो। जलवायु परिवर्तनले हिमाली क्षेत्रमा निम्त्याइरहेको जोखिमबारे चेतावनीसँगै विश्व व्यवस्थामा रहेको असमानतामाथि पनि उहाँले प्रश्न उठाउनु भएको छ। साथी महेश गेवालीले प्रधानमन्त्री बालेन्द्र शाहले महासभामा गरेको सम्बोधनको कूटनीतिक अर्थ के हो भनेर जलवायु विज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठलाई सोध्नु भएको छ।
10: मलाई चाहिँ पूर्ण नै लाग्यो त्यो सम्बोधन र त्यसमा समेटिएका शब्दहरू, त्यसको भावहरू पनि सन्तुलित र गहकिलो नै छन्। यो एक दशक यताको विभिन्न कालखण्डमा नेपालबाट गएका प्रतिनिधि मण्डलहरू, कहिले प्रधानमन्त्री, अन्यहरूले उठाएका कुराहरूकै निरन्तरता हो कि। हामीले प्राय जसो यही जलवायु न्याय, हिमालय पग्लेको, जलवायु परिवर्तनले गर्दा हिमालय क्षेत्रलाई बढी प्रभाव पारेको कुराहरू नै विगतदेखि उठाउँदै आएको छौं र त्यसैको कडी हो। तर अहिले त्यो कुरा किन महत्वपूर्ण भयो भने, अहिले जुन रसुवाको बाढी आयो त्यसले चाहिँ ठूलो जनझनको क्षति गर्यो र त्यो भन्दै आएको कुरालाई अहिले चाहिँ एकदमै प्रासंगिक बनाइदियो। पैसाको मात्रै कुरा गरिनु भएन, जस्तै तथ्याङ्कको साझेदारी, सहकार्यको कुराहरू पनि गर्नु भएको छ कि।
11: जलवायु न्यायको आवाज चाहिँ त्यो मञ्चमा चाहिँ कतिको सुनिन्छ र यसले ठोस नतिजा दिन सक्छ कि सक्दैन?
10: विश्व व्यवस्था अहिले चाहिँ खलबलिएको छ। त्यो अवस्थामा संयुक्त राष्ट्र संघ आफैमा कमजोर भएको, उसले आफ्नो भूमिका गतिलोसँग निर्वाह गर्न नसकेको भन्ने सम्बन्धित मान्छेहरूको बुझाइ छ। त्यो भएर अब ठ्याक्कै उठाउँदैमा प्रभाव परिहाल्छ भन्ने कुरा होइन, तर त्यहाँ उठाउनु पर्ने कुरा चाहिँ उठाइया छ। अब प्रशासनिक संरचना विश्व व्यवस्थामा छ, त्यसले गर्दा एकदमै टाइम चाहिँ लाग्छ। अहिले हामीले न्यायको कुरा गर्नु साथै त्यो न्याय पाइहाल्छौँ, भोलि नै त्यो आइहाल्छ भन्ने पनि होइन, तर यसको प्रयास चाहिँ निरन्तर रूपमा गरिराख्नुपर्छ। र अर्को भनेको जस्तै अब न्याय माग्ने कुरा त उहाँले गर्नुभयो, तर त्यसपछि के गर्ने त? अब निरन्तर रूपमा हामीले अब विशेष गरेर वैदेशिक सहायतालाई अब पुनर्निर्माण पुनर्स्थापनाहरूमा परिचालन गर्नको लागि अलिकता अन्य देशहरूले कसरी गरेका थिए, जस्तै पाकिस्तानले होइन एउटा ताताहरूको लगानी सम्मेलन गरेका थियो, भूकम्पपछि हामीले त्यस्तै किसिमको लगानी सम्मेलन गऱ्यौं होइन, अब त्यस्तै गर्ने हो कि वा अब कसरी जाने भने, अब त्यो भाषणलाई एक्सनमा ट्रान्सलेट गर्नु पर्यो। अब चाहिँ
11: जुन अहिले सम्बोधन गर्नु प्रधानमन्त्रीले, अब यसलाई चाहिँ कूटनीतिक रूपमा निरन्तरता दिन र हाम्रो आवाज सुनाउनको लागि चाहिँ हाम्रो तर्फबाट अब के गर्नुपर्छ?
10: हामीले सहयोग चाहिँ माग्ने तर आफ्नो कुराहरूलाई चाहिँ जतन नगर्ने भने अन्तर्राष्ट्रिय मञ्चमा उठाइदिने कुरा मात्रै हुन्छ कि। हामीले घरभित्र नै हामीले अन्तर्राष्ट्रिय रूपमा भनेका कुराहरूलाई त्यसलाई लागू गर्न जरुरी छ कि, त्यो कुरालाई आफूले पनि कार्यान्वयन गर्नु पर्यो नि त।
5: वहाँ हुनुहुन्थ्यो जलवायु विज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठ। काया कैरनमा फेरि खबरको सिलसिला। भोटेकोशी बाढ़ीको एक महिना पूरा भएको छ तर 5,550 जना अझै बेपत्ता छन्। अहिलेसम्म 1,453 जनाको शव भेटिएको छ। बाढ़ीमा बेपत्ता मध्ये जीवितै भेटिने सम्भावना कम हुँदै गएको तथा शव पनि भेटिन छाडेपछि सरकारले खोज तथा उद्धारको कामबाट सुरक्षाकर्मीको संख्या घटाउने तयारी गरेको छ। पछिल्ला 3 दिन यता शव भेटिएका छैनन्। रसुवा र नुवाकोटका जलविद्युत आयोजना मध्ये माथिल्लो त्रिशुली एक बाहेक अरूको खोजीको काम लगभग बन्द गरिएको छ। त्रिशुली एकमा खोजी भइरहेको छ। चिलिमी लाङटाङ जलविद्युत आयोजना भने खोजीको काम समाप्त भएको भनेर जिल्ला सुरक्षा समितिले निर्णय गरेको छ। अझै पनि खोज उद्धार शव व्यवस्थापन तथा पुनर्स्थापनामा 20,000 सुरक्षाकर्मी खटिएका छन्। अब त्यो संख्या क्रमशः घटाउँदै लैजाने तयारी छ। नेपाल प्रहरीले रसुवा, नुवाकोट र धादिङमा समन्वय गर्न खटाएका उच्च अधिकारीलाई फिर्ता बोलाइसकेको छ। यद्यपि सुरक्षाकर्मी खटिएको प्रहरी प्रवक्ता अभिनारायण काफले बताउनुहुन्छ, सेनाले पनि संख्या घटाउन थालेको छ। अब पूर्वाधार विकास मन्त्रालयको नेतृत्वमा पुननिर्माण तथा पुनर्स्थापनाको काम अघि बढ़ाउने सरकारको तयारी छ। क्षतिको विस्तृत प्रतिवेदन आए लगतै पुनर्स्थापना र पुननिर्माण केन्द्रित काम गर्ने सरकारको योजना रहेको हो। यस्तै बेपत्ताहरूलाई मृतक सरह राहत दिन कानून संशोधन पनि गर्ने तयारी रहेको खबर नयाँ पत्रिकाले लेखेको छ।
6: अमेरिका, इजरायल र इरान बीच गएको फागुनमा युद्ध शुरू भएपछि खाड़ी क्षेत्रको अर्थतन्त्र, श्रम बजार र हजारौं नेपाली सहित आप्रवासी श्रमिकको रोजगारी संकटमा परिरहेको छ। वैदेशिक रोजगारीमा गएका नेपाली मध्ये झण्डै 60% यही क्षेत्रमा छन्। परराष्ट्र मन्त्रालयका अनुसार यस क्षेत्रमा झण्डै 19 लाख नेपाली कार्यरत छन्। मध्यपूर्वको तनावपछि त्यहाँ कार्यरत कति नेपालीले रोजगार गुमाए वा बेतलबी विधामा फर्किएका छन् भन्ने यकिन विवरण सरकारसँग छैन। वैदेशिक रोजगार विभागका अनुसार युद्ध शुरूको गएको फागुनदेखि भदौसम्म नयाँ श्रमिक भर्ना हुने संख्या 52.12% खुम्चिएको छ। अघिल्लो आर्थिक वर्षको फागुनदेखि भदौसम्म नयाँ श्रम स्वीकृति लिएर जानेको संख्या 2,28,165 थियो। गएको फागुनदेखि भदौसम्म जानेको संख्या 1,09,249 सीमित भएको छ। वैदेशिक रोजगारी गइरहेको युवा शक्ति रोकिँदा यसले आन्तरिक श्रम बजारमा झन दबाव पर्ने देखिएको छ। खाड़ी युद्ध शुरू भएको 7 महिनामा नयाँ श्रमिक भर्नामा आधा संख्या घटे पनि नेपालको रेमिट्यान्समा तत्काल गिरावट देखिएको छैन। गएको आर्थिक वर्ष देशमा 23,63,13 करोड़ रूपियाँ रेमिट्यान्स भित्रिएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा 37.1% बढ़ी हो। युवा श्रम तथा रोजगार मन्त्रालयका अनुसार गएको आर्थिक वर्षमा रोजगारी खोजीका लागि नाम दर्ता गराउने बेरोजगारीको संख्या 7,45,000 भन्दा बढ़ी छ। यो 746 स्थानीय तहमा स्थापना गरिएको रोजगार सेवा केन्द्रमा बेरोजगार दर्ता संख्या हो। आन्तरिक श्रम बजारमा उपलब्ध जनशक्तिलाई सिप अनुसारको उत्पादनशील रोजगारीमा जोड्न नसकिरहेका बेला विकल्पमा हेरिएको वैदेशिक रोजगारीमा गएका श्रमिक नै कटौतीमा परेर फर्किरहनु परेको छ। खाड़ीको ढोका साँगुरिँदै देशभित्र रोजगारी खुम्चिँदै शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
5: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: नमस्कार, ठाकुरबाबा नगरपालिकाको मौसम सम्बन्धी अत्यन्त जरूरी सूचना। जल तथा मौसम विज्ञान विभागका अनुसार असोज 8 गतेदेखि 11 गतेसम्म नगरपालिका क्षेत्रमा मेघगर्जन, चट्याङ तथा हावाहुरी सहित भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको छ। कर्णाली र बबई नदी तथा स्थानीय खोलाहरूमा बाढ़ी, डुबान र कटानको जोखिम रहेकाले नदी तथा खोला किनारमा नजानुहोस् र जोखिमयुक्त यात्रा नगर्नुहोस्। चट्याङका समयमा खुल्ला ठाउँ, खेतबारी वा रूखमुनि नबस्नुहोस्। घरभित्र सुरक्षित रहनुहोस्। पाकेको बाली भित्र्याउनुहोस् तथा पशु चौपाया र माछा पोखरी सुरक्षित गर्नुहोस्। घर तथा आसपासका नाला, पानी निकास र कलभट खुल्ला राख्नुहोस्। महत्वपूर्ण कागजात, औषधि, खानेकुरा र टर्च सहित झटपट झोला तयार राख्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती, अपाङ्गता भएका व्यक्ति तथा बिरामीको विशेष ख्याल गर्नुहोस्। बाढ़ी वा डुबानको जोखिम भए सुरक्षित स्थान, सार्वजनिक भवन वा आफन्त, छरछिमेकीको सुरक्षित घरमा जाने व्यवस्था मिलाउनुहोस्। विपद वा आपतकालीन अवस्था परेमा नजिकको वडा कार्यालय, ठाकुरबाबा नगरपालिकाको सम्पर्क नम्बर 98580-72111 वा नेपाल प्रहरीको 100 तुरन्त सम्पर्क गर्नुहोस्। सजग रहौ, सुरक्षित बनौ। ठाकुरबाबा नगरपालिका, बर्दिया।
12: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन त सधैँ बाँच्छै।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। फौजदारी मुद्दामा पक्राउ परी आफै कानून व्यवसाय राख्न नसक्ने व्यक्तिलाई पक्राउ परेकै क्षणदेखि निशुल्क कानूनी सहायता उपलब्ध गराउने उद्देश्यसहित सरकारले नयाँ विधेयक प्रस्ताव गरेको छ। निशुल्क कानूनी सहायता सम्बन्धी विधेयक कानून, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले अस्ति बिहिबार प्रतिनिधि सभामा पेश गर्नुभयो। विधेयक संशोधन प्रक्रियाको लागि स्वीकृत समेत भएको छ। विधेयकले कानूनी सहायताको दायरा फराकिलो बनाउने प्रस्ताव गरेको छ। असोज दुई गते विधेयक प्रतिनिधि सभा सचिवालयमा दर्ता गरिएको थियो। सहायता फराकिलो बनाउने प्रस्तावसँगै सेवालाई सबै तहका अदालत न्यायिक तथा अर्धन्यायिक निकायमा समेत विस्तारको प्रस्ताव गरिएको छ। कानूनी परामर्श तथा सल्लाहसँगै मुद्दाको कार्यवाही सुनवाई तथा फैसला कार्यान्वयनमा समेत सहायताको अधिकार प्रत्याभूत गर्ने व्यवस्था विधेयकले गरेको छ। संघ प्रदेश र पालिकाले समेत समन्वयात्मक रूपमा कानूनी सहायता सञ्चालन गर्ने व्यवस्था विधेयकले गरेको छ। प्रचलित कानून अनुसार अहिले कानूनी सहायताको दायरा प्रतिनिधित्व र कानूनी लिखतसम्म रहेको छ। विधेयकले परामर्श सेवा र वकालत समेतको अधिकार हुने व्यवस्था गरेको हो। पक्राउ परेदेखि नै निशुल्क कानूनी सुविधा शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
5: अब विदेशको खबर। युरोपेली संघ यू सदस्य देशहरूले युक्रेनलाई आपूर्ति गरिएका हतियारको थप आपूर्ति गर्न बनाएको कोषबाट 6.60 अर्ब युरो अर्थात 7.5 अर्ब डलर जारी गर्न सहमति जनाएका छन्। यो रकम नेपाली रूपियाँमा झन्डै 10.5 खर्ब रूपियाँ हुन्छ। युक्रेनलाई सैन्य सहयोग दिन हंगेरीको विरोधका कारण भुक्तानीमा भिटो लागेको थियो, तर अप्रेलमा पीटर म्यागायरले भिक्टर ओरोबानलाई प्रतिस्थापन गरेपछि हंगेरीले नीति परिवर्तन गर्यो। त्यसपछि यो रकम कसरी प्रयोग गर्ने भन्ने बारे निरन्तर छलफल हुँदै आएको थियो। युरोपेली संघकी विदेश नीति प्रमुख काजा कालसले 4.7 अर्ब युरो सदस्य देशहरूलाई प्रतिपूर्ति गर्न प्रयोग गरिने बताउनुभयो। केही देशहरूले आफ्नो अंश युक्रेनलाई रूस विरूद्ध लड्न सहयोग गर्न प्रयोग गर्ने बताइरहेका छन्। झण्डै 90 करोड युरो युक्रेनी सेनाका लागि युरोपेली संघको नेतृत्वमा हुने तालिम मिशनमा खर्च हुनेछ भने 1 अर्ब युरो नयाँ संयुक्त खरिद उपक्रममा खर्च हुने कालसले बताएको समाचार संस्था एएफपीले जनाएको छ।
6: अब खेल खबर। जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुदको पुरूष क्रिकेटमा नेपालले आज आयोजक जापानसँग खेल्दैछ। आइचीमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा अहिले बिहान 6:45 बजेदेखि शुरू हुनुपर्ने खेल वर्षाका कारण ढिलाइ भइरहेको छ र अहिलेसम्म टस हुन सकिरहेको छैन। यसअघि हिजो भएको खेलमा नेपालले अफगानिस्तानलाई हराउँदै विजयी शुरूआत गरेको छ। अफगानिस्तानले दिएको 103 रनको लक्ष्य नेपालले 18 ओभर 2 बलमा 5 विकेट गुमाएर भेटायो। एसियाली खेलकुदको पुरूष क्रिकेटमा नेपाल र अफगानिस्तान 12 वर्षपछि भेट हुँदा नेपाल विजय भयो। सन् 2014 दक्षिण कोरियाको इन्चोनमा भएको प्रतियोगितामा नेपाल अफगानिस्तानसँग 8 रनले पराजित भएको थियो। अफगानिस्तानले अस्ति पहिलो खेलमा जापानलाई 48 रनले हराएको थियो। समूह एमा नेपाल अफगानिस्तान र जापान रहेका छन्। समूहबाट शीर्ष दुई टोली क्वार्टर फाइनलमा पुग्नेछन्। क्वार्टर फाइनलमा पुग्ने टोलीले भारत वा श्रीलंका मध्ये एक टोलीसँग खेल्नेछ। एसियाली खेलकुदको पुरूष क्रिकेटमा नेपालको यो 4 सहभागिता हो। नेपाल अहिलेसम्म क्वार्टर फाइनल भन्दा अगाडि बढ़न सकेको छ।
5: काया कैरनमा अब केही खबर संक्षेपमा। एमाले केन्द्रीय कमिटी बैठकमा करिब 20% सदस्यले उठाएको नीति र नेतृत्व पुनर्गठन गर्नुपर्ने मत दबाएर अध्यक्ष केपी शर्मा ओली बलियो हुने गरी निर्णय गरिएको छ। एमाले पुरानै नीति र नेतृत्वमा पुनर्जागरण अभियान चलाउने निर्णय गरेको हो। यस्तै करिब 1 वर्षदेखि तदर्थ नेतृत्वमा चलिरहेको नेकपाको महाधिवेशन अनिश्चित बनेको खबर कान्तिपुरले लेखेको छ।
6: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार सम्बन्धी अनुसन्धानको क्रममा शंकास्पद व्यक्तिको पोलीग्राफ परीक्षण गर्न सक्ने कानूनी अधिकार पाएको छ। सरकारले अख्तियार दुरूपयोग अनुसन्धान आयोग नियमावली 2059 संशोधन गर्दै आयोगलाई अधिकार दिएको हो। मन्त्री परिषदबाट पारित संशोधित नियमावली अस्ति बिहिबार राजपत्रमा प्रकाशित भएको छ।
5: सुरक्षा अधिकारीलाई आवश्यक नेशनल डिफेन्स कोर सहित सुरक्षा र प्रतिरक्षा सम्बन्धी अरू विषय अध्यापन गराउन राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना गर्न लागि छ। सरकारले नेपाली सेनाको रेखदेखमा सञ्चालन गर्ने गरी राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय खोल्न लागेको हो।
6: नेपाल गुणस्तर तथा नापतोल विभागले खाने तेलको गुणस्तर प्याकेजिङ र लेबलिङलाई थप सुरक्षित एवं व्यवस्थित बनाउने गरी नयाँ गुणस्तर मापदण्डको तयारी गरेको छ। विभागले तोरी भटमास सोयाबीन र सूर्यमुखी सनफ्लावर तेलको गुणस्तरमा समस्या देखिन थालेपछि नयाँ गुणस्तर मापदण्डको अन्तिम मस्यौदा तयार गरेको खबर गोर्खापत्र दैनिकले छापेको छ।
5: नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावर लिमिटेडले म्याग्दीमा निर्माण गरेको 40 मेगावटको राहु घाट जलविद्युत आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोड़िएको छ।
6: ताप्लेजुङको दोभान बजारमा अस्ति बिहिबार दिउँसो भएको आगलागीबाट 14,56,00,000 रूपियाँ बराबरको क्षति भएको छ। प्रहरीका अनुसार मेरिङदेङ गाउँपालिका 3 खामलुङको दोभान बजारमा भएको आगलागीबाट 14 करोड़ बराबरको क्षति भएको हो।
5: काया कैरनमा अब पालो उखानको
6: सुने दुख नसुने सुख।
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: मध्य र पश्चिमका धेरै ठाउँमा निरन्तर झरी, आज पनि ठूलो पानी पर्ने, भोलिसम्म पश्चिम क्षेत्रमा वर्षा केन्द्रित, पर्सीदेखि सुधार हुने मौसमविदको भनाई।
5: मुख्य राजमार्गमा आज पनि गाड़ी नचल्ने, सड़क अवरोधले काठमाडौँमा ग्यास र तरकारी आपूर्ति असहज।
6: जलवायु न्यायका लागि विश्व सामु नेपालको अपील, राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीको सम्बोधन सान्दर्भिक रहेको विज्ञको भनाई। जलवायु न्यायको विषयलाई कार्ययोजना र कार्यान्वयनसँग जोड्नुपर्नेमा जोड़।
5: युक्रेनी हतियार कोषको 7.5 अर्ब डलर प्रयोग गर्न दिन यू सदस्य देशहरू सहमत, हंगेरीले आफ्नो पुरानो नीति परिवर्तन गर्यो।
6: र एसियाली खेलकुदको क्रिकेटमा नेपाल र जापानको खेल वर्षाका कारण ढिलाई।
5: र अन्त्यमा आजको कार्टुन, आज हामीले राजेश केसीले बनाउनु भएको कार्टुन लिएका छौं। राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले पशुपतिनाथले सबैको कल्याण गरून् भनेको र यता पूर्व 3 प्रधानमन्त्रीको वर्तमान अवस्थासँग यो कार्टुनलाई जोड़िएको छ। यहाँ एउटा कोठाभित्र देउबा, ओली र प्रचण्ड जस्तै देखिने मान्छे विरक्तिको अनुहारमा भुइँमा ट्याक्रा टुक्रू बसिरहेका छन्। टीभीमा प्रधानमन्त्रीले श्री पशुपतिनाथले सबैको कल्याण गरून् भनेको सुनेपछि भुइँमा बसिरहेका 3 जना भन्दैछन्, खुब गरे। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। वर्षाको बेला सकेसम्म लामो दूरीको यात्रा नगरौं। नमस्कार।

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: भारी वर्षा हुने र बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउने सम्बन्धी सूचना। नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको सूचना अनुसार आगामी दिनहरूमा देशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने, नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने सम्भावना रहेको छ। विशेष गरी पहाड़ी तथा तराई क्षेत्रमा बाढ़ी, डुबान र पहिरोको जोखिम हुन सक्ने भएकाले सबैमा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिन्छ। यही असोज 8 गतेदेखि 12 गतेसम्म सम्पूर्णले सावधानी अपनाउन हार्दिक अनुरोध छ। सम्बन्धित स्थानीय तह तथा सरकारवाला निकायहरूले सम्भावित जोखिमलाई ध्यानमा राखी आवश्यक तयारी तथा पूर्व सावधानी अपनाउनु हुन अनुरोध छ। साथै सर्वसाधारणले नदी, खोला, खोल्सा तथा जोखिमयुक्त स्थानमा नजानुका साथै अत्यावश्यक काम बाहेक जोखिमपूर्ण यात्रा समेत नगर्न हुन अनुरोध गरिन्छ। कुनै विपद वा आपतकालीन अवस्था उत्पन्न भएमा नजिकैको प्रहरी कार्यालय, स्थानीय तह तथा नजिकैको संचार माध्यम तथा सम्बन्धित निकायमा तुरन्त खबर गर्न अनुरोध गरिन्छ। आपतकालीन कार्यालयका लागि सम्पर्क नम्बर ठाकुरबाबा नगरपालिका विपद फोकल पर्सन 98511514435, इलाका प्रहरी कार्यालय धुरी गाउँ 98580443077 वा 98580905535, ठाकुरबाबा नगर प्रहरी प्रमुख 98419667256, नेपाल रेड क्रस सोसाइटी ठाकुरबाबा, ठाकुरबाबा पालिका शाखा 98580301024 र रेडियो टाइगर 98580509061। ठाकुरबाबा नगरपालिका, प्लान इन्टरनेशनल नेपाल, दी ग्रुप, नेपाल रेड क्रस सोसाइटी र रेडियो टाइगर द्वारा जनहितमा जारी सन्देश। साइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
2: यही असोज 10 गते शनिबारको दिन
1: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98442555909 र 98442557।
3: गर्जन छ सधैँ, बाज छैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।
4: अब खबर विस्तारमा। सुर्खेत सहित कर्णालीका विभिन्न जिल्लामा लगातार जसो पानी परिरहेको छ। पानी पर्ने प्रणाली पूर्वबाट पश्चिमतर्फ सरिरहेको मौसम पूर्वानुमान कार्यालय सुर्खेतले जनाएको छ। कार्यालयका प्रमुख मौसमविद डाक्टर इन्दिरा कणेलले कर्णालीमा हिजो सुर्खेत र जुम्लामा 100 मिलिमिटर भन्दा धेरै

0: यातायात संचारमा रोक लगाइएको छ। रातिको समयमा बाढ़ी तथा पहिरोले सड़क अवरुद्ध हुने मात्र नभए सवारी साधन पुरिने तथा यात्रु अल्पत्र पर्ने जोखिम हुने भएकाले सावधानी अपनाउने निर्णय गरिएको बताएको छ। यस्तै मुख्यमन्त्री मंगल बहादुर साईले विपद जोखिमको प्रतिकारका लागि सुरक्षा निकायलाई पूर्व तयारी र अवस्थामा रहन आवश्यक निर्देशन दिएको बताउनु भएको छ। कर्णाली तथा भेरी करिडोर, मध्य पहाड़ी लोकमार्ग र मदन भण्डारी राजमार्ग लगायतका देशका प्रमुख सड़क तथा स्थानीय सड़कमा आवश्यक निगरानी बढ़ाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ। खोलामा पानीको बहाव बढ़न सक्ने स्थान, पहिरोको जोखिम रहेका सड़क र विगतमा बाढ़ी तथा पहिरोबाट प्रभावित क्षेत्रको पहिचान गरी उच्च निगरानीमा राख्न भनिएको छ। भारी वर्षाका कारण सड़क अवरूद्ध भए तत्काल सड़क खुलाउने, यात्रुको उद्धार गर्ने, आवश्यक सामग्री तथा जनशक्ति परिचालन गरी सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन प्रदेश सरकारले सम्बन्धित सरोकारवाला निकायलाई निर्देशन दिएको छ।
1: मौसम विज्ञान विभागले निरन्तर झरीका कारण आगामी दुई दिन 38 जिल्लामा बाढ़ीको उच्च जोखिम रहेको जनाएको छ। महाशाखाले सुर्खेत, दैलेख, सल्यान, बाँके, दाङ, बर्दिया, प्युठान, रोल्पा, कैलाली र कञ्चनपुरका साथै टोटी, डडेलधुरा र लगायतका जिल्लामा बाढ़ीको उच्च जोखिम रहेको जनाएको छ। यसै गरी गोर्खा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ लगायतका जिल्लामा पनि आज र भोलि बाढ़ीको उच्च जोखिम रहेको भन्दै सतर्कता अप्नाउन भनिएको छ। महाशाखाले आज विशेष गरी कर्णाली, लुम्बिनी र सुदूरपश्चिम जिल्लामा वर्षाको बढ़ी सम्भावना रहेको भन्दै त्यसबाट सचेत रहन सम्बन्धित सबैलाई आग्रह गरिएको छ। यसै गरी कर्णाली प्रदेशका विभिन्न जिल्लामा रात्रिकालीन यातायातका साधन सञ्चालनमा समेत रोक लगाउने निर्णय गरिएको छ। कर्णाली प्रदेशका दशै जिल्लामा राति चल्ने सवारी साधनमा रोक लगाउने निर्णय गरिएको बताइएको छ। यसैबीच पश्चिम क्षेत्रमा मौसम पार्ने प्रणाली सरिरहेको महाशाखाले बताइरहेका बेला हाम्रा साथी मधुवन विषयले कर्णालीका कुन कुन क्षेत्रमा पानी पार्ने प्रणाली सकिँदैछ त भनी मौसमविद पौडेललाई सोध्नु भएको छ।
2: हजुर, गए रातिदेखि कर्णाली प्रदेशमा रहेको छ। माथिल्लो भूभागहरूमा हिमपात पनि हुन सुरु गरेको छ। हामीहरूको यो दल तथा मौसम विज्ञान विभाग साबितको थियो भने अहिले चाहिँ हामी नेपाल मौसम विज्ञान विभाग भनिरहेका छौँ। नेपाल मौसम विज्ञान विभागको तथ्याङ्क अनुसार यो कर्णाली प्रदेशको जुम्ला र सुर्खेका केही स्थानहरूमा र दैलेखको केही स्थानहरूमा भारी वर्षा भएको छ। हामीले 50 देखि 100 मिलिमिटरसम्म वर्षा भयो भने 24 घण्टामा यो वर्षालाई चाहिँ भारी वर्षा भन्छौँ भने केही स्थानमा चाहिँ मध्यम खालको वर्षा भएको छ। यो वर्षा हुने क्रम चाहिँ जारी रहेको छ।
3: यो वर्षा कहिलेबाट कम हुँदै जाने आकलन छ कर्णाली प्रदेशमा?
2: यो आज, भोलि र पर्सि तीन दिन चाहिँ कर्णाली प्रदेश अलिक सचेत हुनुपर्ने अवस्था छ। केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ भने केही स्थानहरूमा मध्यम वर्षा छ।
3: यो हावाहुरी सहितको वर्षा पनि भन्ने गरिएको छ, यो कर्णाली प्रदेशमा यसको प्रभाव रह्यो कि रहेन?
2: नि चाहिँ अलि माथिल्लो भूभागमा भएको भएर हावा चाहिँ त्यति धेरै नलाग्ला यो बिचसम्म, तर हिमाली भूभागमा चाहिँ हावा चल्न सक्छ। माथि अलि पहाडमा 5000 भन्दा माथि हावाहरू चल्न सक्छ। यदि कोही पदयात्रामा हुनुहुन्छ, हिमाल आरोहण गर्दै हुनुहुन्छ भने चाहिँ उहाँहरूले चाहिँ त्यो आरोहणलाई चाहिँ रोक्नुपर्ने अवस्था छ। माथिल्लो भूभागमा चाहिँ हावा चल्न सक्छ।
3: जस्तो यो कर्णाली प्रदेशका 10 जिल्लामध्ये जोखिमको हिसाबले भन्दा चाहिँ कुन कुन जिल्लालाई अलिक जोखिमको रूपमा चाहिँ हेरिएको छ? कुन कुन ठाउँमा धेरै वर्षाको आकलन यहाँहरूले गर्नु भएको छ?
2: यो वर्षा चाहिँ तल्लो भूभागमा बढी छ, सुर्खेत, दैलेख, सल्यानतिर। तर जोखिम, वर्षाको जोखिम अथवा हिमपातको जोखिम चाहिँ हामीहरूले साबिकको कर्णालीका जिल्लाहरूमा चाहिँ बढी देखेका छौँ। आजलाई हिसाब गर्ने हो भने चाहिँ डोल्पामा हामीलाई यो रातो अलर्ट प्रतिकारले नै गर्नुपर्ने। अघि मैले भने कोही हिमाल आरोहण गर्दै हुनुहुन्छ भने चाहिँ उहाँहरू रोकिनु पर्यो, होइन? त्यस्तो अवस्थाको यो सचेतना जारी भएको छ भने शनिबारको लागि साबिका कर्णाली, हुम्ला अनि त्यसपछि यतापट्टि डोल्पा, जुम्ला, कालीकोट यिनीहरू लगायतका जिल्लाहरूमा, माथिल्लो भूभागका जिल्लाहरूमा रातो अलर्ट जारी गरिएको छ। त्यसमा हामीहरू चाहिँ केही त्यस्तो बाहिर जाने अथवा पहिरो जोखिममा छ भने चाहिँ पहिरो जोखिममा भएकाहरूले सुरक्षित स्थानमा जानु पर्यो, अनि पदयात्रामा हुनुहुन्छ त्यस्तै हाइमातिर जाँदै हुनुहुन्छ भने रोक्नु पर्यो, त्यस्तो खालको अलर्ट।

0: गयो र अन्य कर्णालीका जिल्लाहरूमा सुन्तला रङको अलर्ट छ, त्यो भनेको चाहिँ अहिले हामी चाहिँ तयारी अवस्थामा चाहिँ रहनु पर्यो। भोलि भवितव्य केही हुन सक्छ भनेर केही सूचना पाउने बित्तिकै तत्कालै हामी घर छोडेर अथवा चाहिँ सुरक्षित स्थानमा चाहिँ जान चाहिँ तयारी अवस्थामा चाहिँ बस्नुपर्ने अवस्था छ।
1: अब यो अन्तिममा जस्तै यो अहिले यो असोजको महिना यति ठुलो पानी परेको छ, ये के को प्रभाव हो, यो कसरी चाहिँ यति ठुलो पानी पर्यो मौसम पूर्वानुमान महाशाखाले के भन्छ यसलाई खास?
0: यो अहिले मुख्यतया चाहिँ बंगालको खाडीमा न्यून जातीय प्रणाली भन्छौ होइन, त्यस्तो खालको एउटा वेदर सिस्टम हो, यो प्रणाली छ, त्यो त्यहाँ विकास भयो र यो भारत प्रवेश गरेर भारतको आन्ध्र प्रदेश प्रवेश गरेर यो चाहिँ उत्तर पश्चिमतिर सर्दैछ। यसको आंशिक प्रभाव चाहिँ नेपालमा परेको, यो न्यून जातीय प्रणालीको प्रभाव चाहिँ नेपालमा प्रत्यक्ष चाहिँ रहँदैन, तर यो आंशिक प्रभाव पर्दा पनि हाम्रोमा धेरै वर्षाहरू चाहिँ गराउने गरेको हुन्छ।
2: उहाँ हुनुहुन्थ्यो मौसम पूर्वानुमान कार्यालय सुर्खेतका प्रमुख मौसमविद डाक्टर इन्दिरा कणेल। मौसमी प्रणाली र बाढ़ी पहिरोको जोखिम लगायतका विषयमा भेरी खबरसँग कुरा गर्दै उहाँसँग हिजो साँझ कुरा गरिएको हो। भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ, अहिलेलाई भने यो विश्राम।
3: नमस्कार, ठाकुर बाबा नगरपालिकाको मौसम सम्बन्धी अत्यन्त जरूरी सूचना। जल तथा मौसम विज्ञान विभागका अनुसार असोज 8 गतेदेखि 11 गतेसम्म नगरपालिका क्षेत्रमा मेघ गर्जन, चट्याङ तथा हावाहुरी सहित भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको छ। कर्णाली र बबई नदी तथा स्थानीय खोलाहरूमा बाढ़ी, डुबान र कटानको जोखिम रहेकाले नदी तथा खोला किनारमा नजानुहोस् र जोखिमयुक्त यात्रा नगर्नुहोस्। चट्याङका समयमा खुल्ला ठाउँ, खेतबारी वा रूखमुनि नबस्नुहोस्। घरभित्र सुरक्षित रहनुहोस्। पाकेको बाली भित्र्याउनुहोस् तथा पशु चौपाया र माछा पोखरी सुरक्षित गर्नुहोस्। घर तथा आसपासका नाला, पानी निकास र कलभट खुल्ला राख्नुहोस्। महत्वपूर्ण कागजात, औषधि, खानेकुरा र टर्च सहित झटपट झोला तयार राख्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती, अपाङ्गता भएका व्यक्ति तथा बिरामीको विशेष ख्याल गर्नुहोस्। बाढ़ी वा डुबानको जोखिम भए सुरक्षित स्थान, सार्वजनिक भवन वा आफन्त छर छिमेकीको सुरक्षित घरमा जाने व्यवस्था मिलाउनुहोस्। विपद वा आपतकालीन अवस्था परेमा नजिकको वडा कार्यालय, ठाकुरबाबा नगरपालिकाको सम्पर्क नम्बर 9850872111 वा नेपाल प्रहरीको 100 तुरन्त सम्पर्क गर्नुहोस्। सजग रहौं, सुरक्षित बनौं। ठाकुर बाबा नगरपालिका, बर्दिया।
4: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
5: यही असोज 10 गते शनिबारको दिन
4: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455717।
6: द्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
7: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तर तर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
7: सूचना समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन नगर 13 करेखोला सुर्खेतको 29 वार्षिक साधारण सभा तथा शेष सदस्य भेला यही असोज 11 गते मावि करेखोलाको प्राङ्गणमा बिहान 11 बजे हुने भएकाले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई पत्राचार गरिसकेको छ। यदि कुनै कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष दिनेश कुमार चपाई, समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेत।
1: तपाईहरूको माया विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
7: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
1: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्यमा हुनुहुन्छ अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
7: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
1: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9802-90053, फोन नम्बर 083-523-400 वा 9802-90053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
7: साथै सुगर थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
1: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्। Thank you.

0: तपाईँहरूले सबैको मन छुने रेडियो रेडियो भेरीका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि जाजरकोटको रेडियो हाम्रो पाइला अनि बर्दियाको रेडियो टाइगर सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ। यतिन्जेल हामीले सुर्खेत र जुम्लामा हिजो 100 मिलिमिटर भन्दा धेरै वर्षा सम्भावित मौसमी जोखिम र क्षति बाट सतर्क रहन कर्णाली प्रदेश सरकारको अनुरोध रातिको समयमा गाड़ी चलाउन रोक आज कर्णाली र लुम्बिनीमा भारीदेखि अति भारी पानी पर्ने सम्भावना लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर अविरल वर्षाका कारण सड़कको अवस्था जोखिमपूर्ण बनेपछि जिल्ला प्रशासन कार्यालय दाङले पनि राप्ती राजमार्ग अन्तर्गत तुल्सीपुर कपिलकोट सड़क खण्डमा सवारी साधनको आवागमन

0: राख्नु भएको छ। अस्पतालका मेसु गणेश थापाले आफूले जाजरकोटको भूकम्पदेखि अन्य दुर्घटनाहरूमा काम गरेको अनुभव सुनाउँदै हुन सक्ने सम्भावित घटना र पूर्व तयारीका बारेमा जानकारी गराउनु भएको छ। उहाँले अस्पतालको सम्पूर्ण टीम नै 24 घण्टा तयारी अवस्थामा रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। आफूहरूसँग इमर्जेन्सीमा प्रयोग गरिने डाक्टर तथा अन्य कर्मचारी, औषधि, अन्य मेडिकलको सामग्री र बिरामी राख्ने स्थान समेत पर्याप्त रहेको र आफूहरू पूर्व तयारीमै बसेको मेसु थापाले मुख्यमन्त्री लगायत विभागीय मन्त्रीलाई जानकारी गराएको अस्पताल प्रशासनले जनाएको छ।
1: बाँकेमा निरन्तर वर्षा भइरहेकाले राप्ती नदी लगायतका जिल्लाका विभिन्न खोला तथा नालामा बाढ़ी र डुबानको सम्भावना बढ़ेको भन्दै जिल्ला विपद व्यवस्थापन समितिले पूर्व तयारी तीव्र पारेको छ। जिल्ला विपद व्यवस्थापन समितिका अनुसार निरन्तर वर्षाका कारण सम्भावित बाढ़ी, डुबान, कटान र पहिरोको जोखिममा रहेका बस्तीको अवस्था विश्लेषण गरी विभिन्न स्थानमा सुरक्षित आश्रय स्थल, खुल्ला स्थानको व्यवस्था गरिएको छ। राप्ती नदीको तटीय क्षेत्रकामा उच्च स्थानमा समेत सुरक्षित आश्रय स्थलको व्यवस्था गरिएको समितिले जनाएको छ। विपद व्यवस्थापन समिति बाँकेका संयोजक तथा प्रमुख जिल्लाधिकारी दिलकुमार तामाङले जिल्लाका विभिन्न स्थानमा बिहिबारदेखि नै निरन्तर वर्षा भइरहेकाले सम्भावित विपदबाट जोगिन आवश्यक पूर्व तयारी गरिएको बताउनुभयो। उहाँले भारीदेखि अति भारी वर्षा हुने प्रक्षेपण रहेकाले वर्षाका कारण सड़क अवरुद्ध हुन नदिन आवश्यक उपकरण तथा जनशक्तिलाई तयारी अवस्थामा राखिएको बताउनु भएको छ।
0: सल्यानको दारमा गाउँपालिकामा स्कब टाइफस संक्रमणबाट ज्यान गुमाउनेको संख्या 8 पुगेको छ। दारमा गाउँपालिका 3 दुबाङका 69 वर्षीय खली खत्रीको उपचारका क्रममा नेपालगंजमा ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या 8 पुगेको हो। गाउँपालिकामा विभिन्न क्षेत्रमा गरिएको परीक्षणबाट संक्रमितको संख्या 151 पुगेको पनि स्वास्थ्य शाखाले जनाएको छ। स्वास्थ्य शिविर तथा गाउँपालिकाभित्र स्वास्थ्य संस्थामा अहिलेसम्म 712 जनाको परीक्षण गरिएकोमा 151 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख एके बस्नेतले बताउनु भएको छ। संक्रमित मध्ये 31 जना महिला र 120 जना पुरूष रहेका छन्। संक्रमण बढ़ेपछि धर्मा गाउँपालिका र स्वास्थ्य सेवा कार्यालय सल्यानले प्रभावित क्षेत्रमा परीक्षण तथा प्रचार तीव्र बनाएको छ। स्वास्थ्य कर्मीको परिचालन गरी सम्भावित संक्रमणको पहिचान, परीक्षण र उपचारसँगै रोगबारे जनचेतनामूलक कार्यक्रम समेत सञ्चालन गरिएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ। यसैबीच सल्यानका कालीमाटी र कुमा गाउँपालिका तथा बागचौर नगरपालिकाले पनि स्क्रब टाइफस परीक्षणका लागि किट माग गरेका छन्। भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। रेलाई भने यो विश्राम।
2: कामको टेन्सन रातिसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने, नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
3: सूचना:
4: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घरभन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक, सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-55455।
6: बीएएलएलबी कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षीय बीएएलएलबी कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
6: परीक्षा केन्द्र ग्रेजुएट स्कूल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र, आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड, आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कूल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98-681-0296, 98-412-88-391, 98-580-40-382।
7: के तपाईँलाई नसा तथा हाट जोड्ने समस्याले सताइरहेको छ?
8: अब चिन्ता नगर्नुहोस्, चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ जोहरूबाट अर्थोस्कोपी र ज्वाइन्ट रिप्लेसमेन्टका साथै हाट जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श, उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
7: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा,
8: घुँडा र कुमको दूरबीन प्रविधिद्वारा एसीएल, पीसीएल, एमसीएल लगायत सबै लिगामेन्टहरूको शल्यक्रिया सेवा,
7: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चरसम्मको उपचार तथा शल्यक्रियाको सेवा,
8: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
7: एचसीआरसी अस्पताल, चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क नम्बर 081-538-150 र 081-535-151।
8: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
0: तपाईँले सबैको मन छुने रेडियो रेडियो भेरीसँगै विभिन्न एफएम रेडियोमा पनि हामीलाई सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक शेरफेरो लगायतका खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा ताल जाने नाङमा गमगढ़ी सड़क अन्तर्गत दुईवटा पक्की पुल निर्माण अल्पत्र पर्दा यात्रुले शास्ति खेप्नु परेको छ। विभिन्न जोखिमयुक्त खोलामा 32 करोड़ लगानीमा 10 वटा पक्की पुल निर्माण थालिएकोमा दुईवटा पक्की पुल अल्पत्र परेका छन्। सड़क डिभिजन जुम्लाले नागमा गमगढ़ी सड़कको प्रवेश बिन्दु, कालीकोटको तिला गुफा नगरपालिका र जुम्लाको हिमा गाउँपालिकाको सीमा क्षेत्रमा बालुवा खोला र कनका सुन्दरी गाउँपालिका छ स्थित गोठी जुला खोलामा पुल जग्गा विवादले अल्पत्र परेको जनाएको छ। पुल नबनेपछि बर्खायाममा जोखिम मोलेर सवारी साधन खोलामै हाल्नुपर्ने बाध्यता रहेको छ। करिब 5 वर्षदेखि निर्माण थालिएका 10 वटा पुलको सम्झौता काम नभएपछि म्याद थप्ने गरिएको छ। टोकाएबाडाको पुल निर्माण सम्पन्न भए पनि जग्गा विवादले सञ्चालनमा आउन सकेको छैन। यस्तै बालुवा खोलामा हिमा गाउँपालिकातर्फ पिलरका सरियामा खिया लागेर काम नलाग्ने भएका छन्। कालीकोटतर्फको जग्गा धनीले जग्गा दिन नमानेपछि पुल निर्माण अघि बढ़न नसकेको बताइएको छ। पटक पटक जग्गा धनीसँग छलफल गरे पनि निष्कर्ष निस्कन नसकेको बताइएको छ।
1: भेरी खबरको अन्त्यमा अब खेल खबर। जापानमा जारी विश्व एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा नेपालले घरेलू टोली जापानसँग खेल्दैछ। जापानको आइची निसिन स्थितको रोगी स्पोर्ट्स पार्कमा जापानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। वर्षाका कारण खेल शुरू हुन भने केही ढिलाइ भएको छ। यसअघि हिजो सम्पन्न पहिलो खेलमा नेपालले अफगानिस्तानलाई 5 विकेटले पराजित गर्दै विजय शुरूआत गरेको छ। जापान भने आफ्नो पहिलो खेलमा अफगानिस्तानसँग पराजित भएको थियो। आजको खेल नेपालका लागि समूह विजेता बन्ने दृष्टिले निकै महत्वपूर्ण मानिएको छ। जापानलाई हराएमा नेपाल समूह विजेता बन्दै प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गर्नेछ। समीकरण अनुसार समूह विजेता बनेमा नेपालले क्वार्टर फाइनलमा श्रीलंकाको सामना गर्नेछ भने समूह उपविजेता बनेमा भारतसँग खेल्नुपर्नेछ।
0: यसै बीच नेपालको महिला कबड्डी टोली भने कास्य पदकमै चित्त बुझाउन बाध्य भएको छ। सेमी फाइनलमा हिजो उपाधि दावीदार भारतसँग 24-48 अङ्कले पराजित भएपछि नेपालले कास्य पदकमै चित्त बुझाउनु परेको हो। यस अघि समोचरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 34-24 हराउँदै सेमी फाइनलमा प्रवेश गरेको थियो। त्यसअघि नेपालले थाइल्याण्डलाई हराउन सफल भएको थियो। यस्तै गरी जारी एसियाली खेलकुदमा नेपालले अहिलेसम्म 2 पदक सुनिश्चित गरेको छ।
9: रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 7 बजेको छ।
10: एस टाइम्सका प्रायोजक पुरीगाउँ बजारको एकमात्र डिपार्टमेन्टल पसल नमन सपिङ सेन्टर। दैनिक उपभोगिता सम्पूर्ण सामग्री पाइने एकमात्र ठाउँ नमन सपिङ सेन्टर पुरीगाउँमा जाऊ।
11: नमस्कार, ठाकुरबाबा नगरपालिकाको मौसम सम्बन्धी अत्यन्त जरुरी सूचना। जल तथा मौसम विज्ञान विभागका अनुसार असोज 8 गतेदेखि 11 गतेसम्म नगरपालिका क्षेत्रमा मेघगर्जन, चट्याङ तथा हावाहुरी सहित भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको छ। कर्णाली र बबई नदी तथा स्थानीय खोलाहरूमा बाढ़ी, डुबान र कटानको जोखिम रहेकाले नदी तथा खोला किनारमा नजानुहोस् र जोखिमयुक्त यात्रा नगर्नुहोस्। चट्याङका समयमा खुल्ला ठाउँ, खेतबारी वा रूखमुनि नबस्नुहोस्। घरभित्र सुरक्षित रहनुहोस्। पाकेको बाली भित्र्याउनुहोस् तथा पशु चौपाया र माछा पोखरी सुरक्षित गर्नुहोस्। घर तथा आसपासका नाला, पानी निकास र कलभट खुल्ला राख्नुहोस्। महत्वपूर्ण कागजात, औषधि, खानेकुरा र टर्च सहित झटपट झोला तयार राख्नुहोस्। बाल बालिका, ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती, अपाङ्गता भएका व्यक्ति तथा बिरामीको विशेष ख्याल गर्नुहोस्। बाढ़ी वा डुबानको जोखिम भए सुरक्षित स्थान, सार्वजनिक भवन वा आफन्त, छर छिमेकीको सुरक्षित घरमा जाने व्यवस्था मिलाउनुहोस्। विपद वा आपतकालीन अवस्था परेमा नजिकको वडा कार्यालय, ठाकुरबाबा नगरपालिकाको सम्पर्क नम्बर 9580-72111 वा नेपाल प्रहरीको 100 तुरन्त सम्पर्क गर्नुहोस्। सजग रहौं, सुरक्षित बनौं। ठाकुर बाबा नगरपालिका, बर्दिया।
12: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
13: यही असोज 10 गते शनिबारको दिन
12: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाछेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455717।
14: गर्जन्छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 MHz।

0: हार्दिक समवेदना। बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर 6 बकुवा गाउँ निवासी एवं नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कर्मलाका शिक्षक तथा नेपाल शिक्षक संघ ठाकुरबाबाका अध्यक्ष खड्क प्रसाद उपाध्याय, यसै गरी जगदम्बा माध्यमिक विद्यालय मणेलाका शिक्षक पदम प्रसाद उपाध्यायकी ममतामयी माता नन्दकला उपाध्यायको 81 वर्षको उमेरमा हिजो साँझ दुखद निधन भएकाले दिवंगत आत्माको चिरशान्तिको कामना व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भनी हार्दिक समवेदना प्रकट गर्दछौ। रेडियो टाइगर परिवार साथै दिवंगत नन्दकला उपाध्यायको शव आज बिहान 10 बजे माथिल्लो ओराही पुल नजिकै ओराही घाटमा अन्तिम दाह संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।
1: गर्जन छ सधैँ बाघ झैं। रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: हार्दिक समवेदना। बर्दिया ठाकुर बाबा नगरपालिका वडा नम्बर 6 बकुवा गाउँ निवासी एवं नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कर्मलाका शिक्षक तथा नेपाल शिक्षक संघ ठाकुर बाबाका अध्यक्ष खड्क प्रसाद उपाध्याय, यसै गरी जगदम्बा माध्यमिक विद्यालय मणेलाका शिक्षक पदम प्रसाद उपाध्यायकी ममतामयी माता नन्दकला उपाध्यायको 81 वर्षको उमेरमा हिजो साँझ दुखद निधन भएकाले दिवंगत आत्माको चिर शान्तिको कामना व्यक्त गर्दै शोक संतप्त परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भनी हार्दिक समवेदना प्रकट गर्दछौ। रेडियो टाइगर परिवार साथै दिवंगत नन्दकला उपाध्यायको शव आज बिहान 10 बजे माथिल्लो ओराही पुल नजिकै ओराही घाटमा अन्तिम दाह संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।
1: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: हार्दिक समवेदना। बर्दिया ठाकुर बाबा नगरपालिका वडा नम्बर 6 बकुवा गाउँ निवासी एवं नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कर्मलाका शिक्षक तथा नेपाल शिक्षक संघ ठाकुर बाबाका अध्यक्ष खड्क प्रसाद उपाध्याय, यसै गरी जगदम्बा माध्यमिक विद्यालय मढेलाका शिक्षक पदम प्रसाद उपाध्यायकी ममतामयी माता नन्दकला उपाध्यायको 81 वर्षको उमेरमा हिजो साँझ दुःखद निधन भएकाले दिवंगत आत्माको चिर शान्तिको कामना व्यक्त गर्दै शोक संतप्त परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भनी हार्दिक समवेदना प्रकट गर्दछौ। रेडियो टाइगर परिवार साथै दिवंगत नन्दकला उपाध्यायको शव आज बिहान 10 बजे माथिल्लो ओराही पुल नजिकै ओराही घाटमा अन्तिम दाह संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाजुसँग।

0: हार्दिक समवेदना। बर्दिया ठाकुर बाबा नगरपालिका वडा नम्बर 6 बकुवा गाउँ निवासी एवं नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कर्मलाका शिक्षक तथा नेपाल शिक्षक संघ ठाकुर बाबाका अध्यक्ष खड्क प्रसाद उपाध्याय, यसै गरी जगदम्बा माध्यमिक विद्यालय मढेलाका शिक्षक पदम प्रसाद उपाध्यायकी ममतामयी माता नन्दकला उपाध्यायको 81 वर्षको उमेरमा हिजो साँझ दुखद निधन भएकाले दिवंगत आत्माको चिर शान्तिको कामना व्यक्त गर्दै शोक संतप्त परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भनी हार्दिक समवेदना प्रकट गर्दछौ। रेडियो टाइगर परिवार साथै दिवंगत नन्दकला उपाध्यायको शव आज बिहान 10 बजे माथिल्लो ओराही पुल नजिकै ओराही घाटमा अन्तिम दाह संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाप चाहिँ।

0: हार्दिक समवेदना। बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर 6 बकुवा गाउँ निवासी एवं नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कर्मलाका शिक्षक तथा नेपाल शिक्षक संघ ठाकुरबाबाका अध्यक्ष खड्ग प्रसाद उपाध्याय, यसै गरी जगदम्बा माध्यमिक विद्यालय मणेलाका शिक्षक पदम प्रसाद उपाध्यायकी ममतामयी माता नन्दकला उपाध्यायको 81 वर्षको उमेरमा हिजो साँझ दुःखद निधन भएकाले दिवंगत आत्माको चिरशान्तिको कामना व्यक्त गर्दै शोक संतप्त परिवारजनप्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भनी हार्दिक समवेदना प्रकट गर्दछौ। रेडियो टाइगर परिवार साथै दिवंगत नन्दकला उपाध्यायको शव आज बिहान 10 बजे माथिल्लो ओराही पुल नजिकै ओराही घाटमा अन्तिम दाह संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाजमै।
2: रेडियो टाइगर स्टुडियो टाइम, अहिले बिहानको 8 बजेको छ। यस टाइम चेकका साथमा केपी पोलिक्लिनिक भृग बजार बर्दिया।
3: भारी वर्षा हुने र बाढ़ी आउन सक्ने भएकाले सतर्कता अपनाउने सम्बन्धी सूचना। नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको सूचना अनुसार आगामी दिनहरूमा देशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने, नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने सम्भावना रहेको छ। विशेष गरी पहाड़ी तथा तराई क्षेत्रमा बाढ़ी, डुबान र पहिरोको जोखिम हुन सक्ने भएकाले सबैमा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिन्छ। यही असोज 8 गतेदेखि 12 गतेसम्म सम्पूर्णले सावधानी अपनाउन हार्दिक अनुरोध छ। सम्बन्धित स्थानीय तह तथा सरकारवाला निकायहरूले सम्भावित जोखिमलाई ध्यानमा राखी आवश्यक तयारी तथा पूर्व सावधानी अपनाउनु हुन अनुरोध छ। साथै सर्वसाधारणले नदी, खोला, खोल्सा तथा जोखिमयुक्त स्थानमा नजानुका साथै अत्यावश्यक काम बाहेक जोखिमपूर्ण यात्रा समेत नगर्न हुन अनुरोध गरिन्छ। कुनै विपद वा आपतकालीन अवस्था उत्पन्न भएमा नजिकैको प्रहरी कार्यालय, स्थानीय तह तथा नजिकैको संचार माध्यम तथा सम्बन्धित निकायमा तुरन्त खबर गर्न अनुरोध गरिन्छ। आपतकालीन कार्यालयका लागि सम्पर्क नम्बर ठाकुरबाबा नगरपालिका विपद फोकल पर्सन 98511514435, इलाका प्रहरी कार्यालय भुरी गाउँ 98580443077 वा 98580905535, ठाकुरबाबा नगर प्रहरी प्रमुख 98419667256, नेपाल रेड क्रस सोसाइटी ठाकुरबाबा, ठाकुरबाबा पालिका शाखा 98580313124 र रेडियो टाइगर 98580509061। ठाकुरबाबा नगरपालिका, प्लान इन्टरनेशनल नेपाल, दि गुरु, नेपाल रेड क्रस सोसाइटी र रेडियो टाइगर द्वारा जनहितमा जारी सन्देश।
0: हार्दिक समवेदना। बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर 6 बकुवा गाउँ निवासी एवं नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कर्मलाका शिक्षक तथा नेपाल शिक्षक संघ ठाकुरबाबाका अध्यक्ष खड्ग प्रसाद उपाध्याय, यसै गरी जगदम्बा माध्यमिक विद्यालय मणेलाका शिक्षक पदम प्रसाद उपाध्यायकी ममतामयी माता नन्दकला उपाध्यायको 81 वर्षको उमेरमा हिजो साँझ दुःखद निधन भएकाले दिवंगत आत्माको चिरशान्तिको कामना व्यक्त गर्दै शोक संतप्त परिवारजनप्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भनी हार्दिक समवेदना प्रकट गर्दछौ। रेडियो टाइगर परिवार साथै दिवंगत नन्दकला उपाध्यायको शव आज बिहान 10 बजे माथिल्लो ओराही पुल नजिकै ओराही घाटमा अन्तिम दाह संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।
3: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
4: यही असोज 10 गते शनिबारको दिन
5: बिहान 10 बजेदेखि
3: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठागुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455717।
6: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।

श्रोतवा कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षा गरेर बस्नुहुने तपाईँ तमाम श्रोतामा म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी सदाको चाहिँ आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत रहन्छ के भन्छ हामी तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारी दिने प्रयास गर्छु। कार्यक्रम शुरूवाती चरणमा छु। कार्यक्रममा तपाई फोन गर्ने प्रयास तपाई गर्दै गर्न सक्नुहुनेछ। आज हामी तपाईसँग फोनमा पनि विशेष कुराकानी गर्ने नै छौं र हामी तपाईसँग भएका विविध जानकारीहरू पनि दिने प्रयासमा लागिरहन्छौं। 98 4 57 6 58 र 98 41 73 601 सीधा सम्पर्कमा तपाईँ आउन सक्नुहुन्छ। म कार्यक्रमको शुरूवाती चरणमा भएको कारणले गर्दा कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु। आजको पञ्चाङ्ग अनि ग्रह गोचरबाट

0: राजनीति 2083 साल आज आश्विन महिनाको आज 10 गते आज शनिबार तदनुसार ईस्वी सन् 2026 सेप्टेम्बर 26 तारिक नेपाल सम्बत 1146 यहाँ लाथवा रौद्र नाम संवत्सर श्री सूर्य दक्षिणायन शरद ऋतु भाद्र शुक्ल पक्ष सूर्योदयमा आज पूर्णिमा तिथि रहेको छ। 40 घडी 20 पला रात्रिको विशेष गरी हेर्दा 10:02 पूर्व भाद्रपद नक्षत्र 15:45 दिनको 12:12 गण्डयोग 22:50 भद्राकरण 10:47 आज आनन्दा युगमा कालयुग रहेको छ। आजको दिनमानको समय ठिक 30 घडी रहेको छ। बिहान सूर्योदय 5:54 जाँदा भयो भने साँझ सूर्यास्त 5:54 रहनेछ। आज दिनमानको समय अनुसार ठिक दिन आज दिन र रात बराबरी भएको प्राप्त हामीलाई जानकारी पञ्चाङ्गमा हामीले हेर्ने परम्परा हो। भोलिदेखि दिन छोटो हुँदै जानेछ। आज सबैभन्दा दिनको बराबरी भएको दिन आज दिनमानमा 30 घडी रात्रिमानमा 30 घडी गरी 60 घडीको अहोरात्र बन्ने दिन आज पञ्चाङ्गमा हामीले देख्न पाउँछौ। अलिअलि पञ्चाङ्ग हेर्न जान्ने गुरुहरूले सज्जनहरूले हेर्नुहोला। आज 30 घडीको दिन रहेको छ। ठिक कहिल्यै पनि यस्तो 30 घडीको दिन हुँदैन। कहिले काहीँ यो ठ्याक्कै रात र दिन बराबरी भएको कारणले गर्दा आजको दिनलाई दिन र रात सँगै बराबरी हुने योग छ। भनेको 12 घण्टाको दिन 12 घण्टाको रात्रि रहनेछ। हामी सूर्य उदयबाटलाई दिन प्रारम्भ गर्छौं। त्यसो भएको हुँदा 5:54 सूर्य उदय हुन्छ अथवा घाम उदाउँछ भने साँझ पनि 5:54 अस्ताउँछ। फेरि त्यहाँबाट रात्रिकालीनको समय सेड्युल प्रारम्भ हुन्छ। त्यसो भएको हुँदा आज विशेष गरी यो कुराको जानकारी गराए। आज पूर्णिमा व्रत रहेको छ। आज धेरैले झुक्किनु भएको छ। प्रोष्ठपदी श्राद्ध भनेको ठाउँमा आयलाई प्रतिपद श्राद्ध पनि भन्ने गरिने परम्परा हो भन्ने खालको के अरे यसलाई के भन्ने हल्ला भन्नु है हल्ला खालको पनि मलाई धेरैवटा फोन आइरहेको थियो। यो प्रतिपद श्राद्ध होइन, नझुक्किनको लागि अनुरोध गरे। अब हामी कार्यक्रममा रहेर ग्रह गोचर प्रस्तुत गर्छौ। सूर्य कन्या राशिमा छन् भने चन्द्रमा मेन राशिमा, मंगल ग्रहको अवस्था देखेर कर्कट राशिमा छन्, बुध तुला राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र तुला राशिमा छन् भने शनि ग्रहको अवस्था मेन राशिमा छन्। त्यस्तै गरेर राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट यहाँ संकेत देख्न सकिन्छ। अबको क्रममा तपाईँको दिन कसरी व्यतीत हुन्छ, तपाईँका दिनलाई हामीले यहाँबाट कसरी व्यतीत गर्न सक्छौ, अथवा तपाईँको मेषवादी बारो राशिफललाई हामीले यहाँबाट यसरी प्रस्तुत गर्न सक्छौ, अबको क्रममा तपाईँका मेषवादी बारो राशिफल यस प्रकार रहेको छ। सबैभन्दा पहिलो राशि मेष राशिको लागि 12 चन्द्रमा अनावश्यक हल्लामा फसिएला काममा विवादित तोक्नु पर्ने खालको योगहरू हुन्छ। बोल्दा विशेष ध्यान दिनु राम्रो हुन्छ। सोचेका काम पूर्ण सफलतामा जाने सम्भावना राम्रो छ। आजको दिनबाट आमदामीका स्रोत सँगसँगै कृषिमा पनि राम्रै रहनेछ भने वैदेशिक यात्राको लागि तयारी गर्दै हुनुहुन्छ। काममा सफलता मिल्नेछ। नबनेका कामहरू बन्दै जान सक्ने सम्भावनाको योग राम्रो छ। आजको दिन तपाईँको लागि लगानी सुरक्षित रहने दिन छ भने काममा अवरोध नआइकन सफलता हात पर्ने योग छ। कर्कट राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक काममा सफलता मिल्नेछ। मान सम्मानमा पनि वृद्धि रहने योग राशि कर्कटलाई देख्न सकिन्छ। साथीभाइसँग नयाँ ठाउँको भ्रमण गर्ने सौभाग्य प्राप्त रहन्छ र रमाइलो दिन व्यतीत स्वादिष्ट मिष्ठान्न भोजनको अवसर प्राप्त रहने योग छ। अलिकति 8 चन्द्रमा भएकाले सवारी साधनमा आफै ड्राइभ गर्दै हुनुहुन्छ, विशेष ध्यान दिनुहोला। चटपटीको भय हुन सक्छ। हनुमानजीको कृपा लिएर हनुमानको ओम हम हनुमते रुद्रात्मकाय होम फट मन्त्र जप गर्नु अथवा ओम जय हनुमान जय हनुमान मात्रै भने पनि केही न केही सफलता भने प्राप्ति हुन सक्छ। कन्या राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। उन्नति अनि प्रगतिको तपाईँको लागि सफलता प्राप्तिको लागि दिन शुभ छ। मान सम्मानमा पनि वृद्धि आजको राशिमा संकेत देख्न सकिन्छ।
1: के तपाईँ फुल वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यसको भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
0: काममा सफलता हात पर्ने युग छ। आजको दिन तपाईँको लागि आशीर्वादद्वारा अगाडि बढेर गरिएका कामहरूबाट सुरक्षित भइने छ। आफ्नो गोप्य कुराहरूलाई सुरक्षित राख्नुहोला। आजको दिनमा नयाँ कामको थालनी सम्भावना राम्रो छ। यात्रा गर्दै हुनुहुन्छ, असाध्य राम्रो यात्रा बन्न सक्छ, तर मनमा कता कता डर भय र चिन्ताहरू उत्पन्न रहन सक्छन्। वृश्चिक राशिको लागि आजको दिनमा तपाईँले नसोचेका सफलताहरू हात पर्ने, अचानक धनागमन हुने, महत्वपूर्ण वस्तु उपहार प्राप्त रहने जस्ता महत्वपूर्ण कामहरू वृश्चिक राशिको राम्रो छ। मनमा एकदमै चिन्ता पीर मात्र लाग्न सक्छ। आफन्तहरूबाट टाढा रहनुपर्ने योग छ। सन्तानबाट अशुभ समाचार सुन्न पर्ने भएकाले आजको दिन अलि नरमाइलो हुन सक्छ। भगवानको उपासना गर्दै अगाडि बढ्नुहोला। भगवानको नाम संकीर्तन गर्दै अगाडि बढ्नु, दिनलाई सकारात्मकतामा लैजान प्रयास गर्नु शुभ हुन्छ। मकर राशि हुनेको लागि गर्दै आएका कामबाट सफलता मिल्नेछ। नबनेका कामहरू बन्दै जान सक्ने सम्भावनाहरू राम्रो छन्। मकर राशिको लागि उन्नति र प्रगति पराक्रमिक युगहरू राशिमा संकेत छ। कुम्भ राशि हुनेको लागि सफलता नै सफलताको शिखरमा पुग्न सक्ने सम्भावना त थियो, तर राहुको कारणले गर्दा घमण्ड पनि बढ़ी हुन सक्छ। अचानक धन आगमन हुनुको सट्टामा आज धन क्षति हुन सक्छ। कारोबारमा हिसाब किताबमा असत्य ध्यान दिनुहोला। आजको दिनमा सरसापट्टि लिन आउनेलाई आज सकभर नदिएको राम्रो हुन्छ, दिएको धन डुब्न सक्छ। लग्नमा चन्द्रमा त भयो, तर शनि साथमा भएको कारणले गर्दा टाउको चिसो र समस्याहरूले असाध्य ग्रस्त बनाउन सक्ने युग रहेको छ। स्वास्थ्यमा समस्या सँगसँगै आजको दिनमा तपाईँको लागि अलि अशुभ संकेतहरू पनि छन्। सपनाहरू बिग्रिएको हुन सक्छन्। तपाईँको घरमा अप्रिय घटनाहरू घट्न सक्छ। लामो यात्रा नगर्नु राम्रो रहन्छ।
1: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यसको भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ। ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।
5: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईँसँग भएका विभिन्न जानकारीहरू दिने प्रयास गरिरहेको छु। हामी आज पूर्णिमाको दिनमा छौं। हामी भोलिदेखि सोह्र श्राद्धको प्रतिपदा श्राद्धबाट प्रारम्भ रहन्छौ। भोलि सोह्र श्राद्धको जजले गर्नुहुन्छ। आज एक साखी बस्नुहोला, एक भक्ति एक साखी के भन्नुहुन्छ, एक साखी बसेर आजबाट भक्ति श्रद्धापूर्वक सबै कुराले परिपूर्ण भएर तपाईँहरू चाहिँ आफ्नो पितृलाई स्मरण गर्न दिन रहेको छ। त्यसो भएको हुँदा तपाईँहरूलाई सम्पूर्ण जानकारी यहीँबाट गराउँछु। म रेडियोको माध्यमद्वारा धेरै ठाउँमा कार्यक्रम सुनिरहनुहुन्छ। फेसबुकमा पनि हामीले यही कुराहरू राखिरहेका छौं, फेसबुकतिर पनि हेर्न सक्नुहुनेछ। त्यसै भएको हुँदा हामी तपाईँलाई जानकारी गराउँ, यो जुन श्राद्धमा हामीले भनेका थियौं अगस्त्यम भृङ्गराजं च तुलसी शतपत्रिका चम्पकम तिलपुष्पञ्च षडेते पितृवल्लभाः, यो छवटा चीजहरू असाध्य पितृको लागि महत्वपूर्ण हुन्छन्। अगस्त्य फूल हामी यसलाई अगस्ती पनि भन्ने गर्छौं है। अब यसलाई यो सबै फूलको बारेमा मैले तपाईँलाई धेरै रिसर्च गर्दा अब यसको नामै अगस्ती, नेपालीमा पनि अगस्त्यको फूल भन्दा रहेछ है। यसलाई यो ठूल्ठूलो रूख हुन्छ, यसको बोटोमुनि बसेर पितृको स्मरण गर्नाले धेरै कुरामा राम्रो हुन्छ। अब अर्को भृङ्गराजम भन्छ, भृङ्गराज भनेको यसलाई पनि नेपालीमा पनि भृङ्गराजै भनिन्छ। यो सबैले फूल देख्नु भएको हुन सक्छ, तर मैले चाहिँ देखेर पनि थाहा नपाएको हुन सक्छु। भृङ्गराज तुलसी भनेपछि त सबैले घर घरमा मर्छ, यो त हामीलाई सबैलाई थाहा छँदैछ कि तुलसीको पत्ता वा तुलसीको मन्दिर जे भयो भने अर्पण गरौं। शतपत्रिका मैले अस्ति पनि भनेको थिएँ, सयपत्री, यसलाई कसै कसैलाई गैडा फूल पनि भन्ने गर्नुभएको रहेछ। हामी चाहिँ यसलाई सयपत्री नै भन्छौ है। अनि अर्को चम्पा फूललाई कसै कसैलाई चाँप फूल पनि भन्दा रहेछन्, यो पनि मैले खासै देखेर पनि याद नभए हुन सक्छ, देखेको छैन। चम्पा फूल अथवा चाँप पनि भन्नुहुँदो रहेछ तपाईँहरू यसलाई है, आफ्नो आफ्नो ठाउँ अनुसार। अनि अर्को तिलको फूल, यी चीजहरू असाध्य पितृका लागि पुष्प मध्येमा असाध्य महत्वपूर्ण फूलहरू हुन्। अब मैले अस्ति पनि भनेको थिएँ के फूल चाहिँ वर्जित छ त, के त किम करवेरञ्ज वकुलम कुन्दकम तथा पाटलिम चैव जातिञ्च श्राद्धे यत्नेन वर्जयेत्। के त कि यसलाई कसै कसैले के बडा फूल पनि भन्दा रहेछन्, यो केटाको चाहिँ पहेँलो पहेँलो फूल हुन्छ। करवीर फूल यसलाई कसै कसैले कनेर पनि भन्दा रहेछन्, कसै कसैले करवीर पनि भन्दा रहेछन् है। यो करवीर हो सबैभन्दा धेरै चलेको नाम चाहिँ। बकुलम भनेको बकुल फूल, अब यो पनि मैले अहिलेसम्म देखेको छैन कस्तो हुन्छ है। अब यो देखेर पनि यसको ठ्याक्कै संस्कृत अर्थ वा नेपालीमा बोलिने भाषा फरक भएर हामीलाई थाहा नभएको हुन सक्छ। कोहीसँग जानकारी छ भने, मैले धेरै गुरुसँग खोजेँ, अब सबैले यही त भने हामीले शास्त्रमा पढियो, अब ठ्याक्कै फूल चाहिँ देखिया छैन भन्ने कुरा पनि आयो। अनि कुन्दकम भन्छ होइन, कुन्दकम कुन्दक भनेको सेतो चमेली भन्दा रहेछन् यसलाई, मैले जहाँसम्म बुझेँ सेतो चमेली है। अनि पातलिही भनेको पाटल फूल अथवा पाडली फूल पनि भन्दा रहेछ, यो पनि मैले देखेको छैन अहिलेसम्म। अनि जाति भनेको जाही फूल अथवा कसै कसैले जाही कुसुम पनि भन्दा रहेछन् रे। यस्ता खालका फूल चाहिँ श्राद्धमा अर्पण नगर्नुहोला, पितृलाई खुशी पार्नको लागि यी फूल अर्पण गर्नुभयो भने अशुभ हुन्छ, बुझ्नुभयो त। त्यसो भएको हुँदा हामीले फूलको बारेमा जानकारी गरायौं। कहिल्यै पनि तपाईँले पिण्ड बनाउँदै गर्दाखेरि सोह्र श्राद्धको पिण्डमा छवटा पिण्ड हुन्छ, ठूल्ठूला पिण्ड बनाउनु पर्छ भन्ने छैन। साना साना दाना है, अमलाका दाना जत्रा पिण्ड अर्पण गर्नुभयो भने पनि तपाईँलाई पाप लाग्दैन, त थोरै भएर पितृले थोरै पाउने हुँदैन। तपाईँ हाम्रो मन शान्तिको लागि ठूलो बनाउँछौ, तर वास्तविक सोह्र श्राद्धमा पिण्ड अमलाको दाना जत्रा बनाउनु पर्छ भनेर शास्त्रमा लेखिएको छ है। अब धेरै मान्छेले चाहिँ यो सोह्र श्राद्ध चाहिँ ब्रह्म कपालतिर गएर गरेँ, गयामा गरेँ गरेँ, गर्ने किन गरेँ, धेरै कुरा छ। जहाँ सुके जसले सुके जे सुके भने पनि श्राद्ध गर्नुपर्छ। अरूमा भन्दिन, आफ्नो माताजीको र पिताजीको तिथि श्राद्ध र एउटा वार्षिक श्राद्ध, यो के भन्छ यसलाई, महालय श्राद्ध अथवा पार्वण श्राद्ध अथवा सोह्र श्राद्ध के भन्दा बुझ्नुहुन्छ, यो श्राद्ध अनिवार्य रूपमा तीनटा श्राद्ध तपाईँलाई कर लाग्छ। अब हजुरबा हजुरआमाहरूको तपाईँलाई रहर लाग्ने होइन, रहर लाग्नु र कर लाग्नुमा फरक कुराहरू हुन्छन्। अनि धेरैले मलाई प्रश्न गर्नुभएको थियो, गुरुदेव अब के गर्ने त, यो पितृपक्ष लाग्यो, शालिग्राम सेवा गरौं नगरौं, अथवा घरमा दियो बत्ती कलशहरू बाल्ने चलन छ, हाम्रोमा यसो फटाहरूमा पूजा गरिन्छ, के गरौं, सबै काम गरौं, त्यो त नियमित काम हो, त्यो काम त सधैँभरि गर्नुपर्छ, कहिल्यै पनि छोड्नुहुन्न है त। त्यसरी तपाईँहरू गर्नुहोला। तपाईँका कमेन्टहरू केही छन् कि, म यसो हेरिहाल्छु। कमेन्टहरू रहेछन् भने कमेन्टको उत्तर फटाफट दिनेछौं। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा यस्तै ज्ञानवर्धक कुराहरू तपाईँलाई थाहा होस् भनेर हामी तपाईँलाई शास्त्रका वचनहरू बताइरहेका छौं। अब धेरैलाई थाहा नहुन सक्छ, आठवटा चिज पिण्डमा अनिवार्य रूपमा पर्नुपर्छ है। अष्टाङ्गम पिण्डम उच्यते भन्छ क्या, गंगा जल चाहियो, दूध चाहियो, चिनी चाहियो होइन, अब मह चाहियो, तुलसी पत्र चाहियो, अनिखेर चाहिँ चामल चाहियो, गाईको दूध चाहियो है, अनि तिल चाहियो। यी आठवटा चिजहरू अनिवार्य रूपमा तपाईँको लागि रहन्छन्। यो आठवटा चिज बिनाको तपाईँको पिण्ड हुँदैन। फेरि यसमा मह तपाईँले चाहिँ नपकाउनु होला है, तपाईँले यसरी ध्यान दिनुहोला। अब हामी यसको लागि पनि तपाईँलाई फेसबुकतिर पनि राखिरहेका छौं, तपाईँहरूलाई म यो कुराको पनि जानकारी गराउँछु। धेरै कमेन्टहरू छैनन् हाम्रो पात्रमा, हामी प्रत्यक्ष रूपमा तपाईँहरूलाई धेरैभन्दा धेरै कुराहरूको जानकारी दिन्छौं। तपाईँहरूलाई सबैलाई हाम्रो पात्रमा सनातन रेडियो नेटवर्कमा कार्यक्रम बच्छ भने थाहा नहुन सक्छ। धेरै हामीले दिउँसो फोन आइरहेका हुन्छन्, हामीलाई धेरै कुराहरू दिउँसो प्रश्न आइरहेका हुन्छन् है। हामी तपाईँहरूलाई धेरैभन्दा धेरै कुराहरूको जानकारी गराउँदै तपाईँहरूका मनमा भएका कुराहरूलाई अगाडि सारिरहेका छौं। अहिले भने धेरै कमेन्ट छैनन्, हामी कमेन्ट नभइसकेपछि तपाईँहरूसँग विश्राम भन्दा पहिले पनि फोनमा सम्बोधन, तपाईँलाई फोनबाट कुराकानी र तपाईँसँग भएका विविध जानकारीहरू फोनबाट हामी लिने प्रयास गरि नै रहन्छौ। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा आइसक्नु भएको मलाई इशारा प्राप्त भइरहेको छ, तपाईँ पनि फोन गर्न सक्नुहुनेछ। को आउनु भएको छ, स्वागत उहाँलाई गरिहाल्छु। राधे राधे हजुर। ए प्रभु राधे श्याम। कोही त हुनुहुन्थ्यो तर उहाँसँग हाम्रो कुराकानी भने हुन सकेन, फेरि पनि तपाईँ आउन सक्नुहुन्छ सम्पर्कमा। तर सम्पर्कमा आउँदाखेरि साल महिना गते समय कपीमा लेखेर र जिज्ञासाहरू पनि कपीमा लेखेर मात्रै आइदिनु भयो भने हामीसँग तपाईँको र मेरो प्रत्यक्ष कुराकानी राम्रोसँग रहन सक्छ भन्ने हाम्रो आशय हो। कोही हुनुहुन्छ राधे श्याम हजुर। ए प्रभु राधे राधे। ए भगवान जय श्री कृष्ण। ए प्रभु। कोही हुनुहुन्छ राधे राधे हजुर, तर उहाँ बोल्नु भएको छैन। हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग कुराकानी गर्दै साल महिना गते र समयको आधारमा धेरैभन्दा धेरै कुराहरूको हामी तपाईँलाई जानकारी दिने एउटा प्रयास गरिरहेका हुन्छौं है। हामी आफ्नो अनि आफन्तहरूको बारेमा धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा हामी लागिरहेका छौं। 98453 97 6 58 र 98 1 42 73 601 सम्पर्क गर्न सक्नुहुन्छ। कोही हुनुहुन्छ राधे राधे हजुर।
1: जय श्री राधे गुरु।
0: कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ?
1: म शङ्कर सभाबाट गुरु।
0: शङ्कर सभाबाट हजुरको शुभ नाम?
1: डम्बर बहादुर मते गुरु।
0: के मते भन्नुभयो?
1: डम्बर बहादुर।
0: डम्बरजी कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर यहाँले?
1: म शङ्कर सभा।
0: अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: आज छोराको हेरौँ कि भनेको थिएँ गुरु,
0: छोराको साल महिना गते समय भन्नु त
1: 2068 साल असोज 10 गते मङ्गलबार,
0: 68 सालको असोजको 10 गते मङ्गलबार होइन मङ्गलबार क्या,
1: मङ्गलबार हजुर मङ्गलबार 6:10 गुरु,
0: 6:10 कुन जिल्लामा भयो जन्म,
1: शङ्कर सबै हो,
0: तपाईँको यो छोरा हो
1: हजुर,
0: तपाईँको यो छोराको लागि यहाँबाट हेर्दाखेरि के देखिन्छ भने राशिको नाम चाहिँ पिताम्बर अथवा प्रीतम, के छ नाम,
1: गुरुले पिताम्बरै भन्नुभएको थियो नाम चाहिँ,
0: 68 सालको असुसको 10 गते 6:10 पिताम्बर नाम आउँछ, कन्या राशि हुन्छ, प्रतिपदाको दिनमा जन्म छ, फेरि कसै कसैले औँसी पर्यो भन्लान् फेरि है,
1: हो गुरु यो औँसी पर्छ पर्दैन,
0: पर्दैन पर्दैन, औँसी कटिसकेको छ, एकदम ख्याल गर्नु होला, तपाईँलाई यो मान्छेले के हुन्छ भने पात्रो हेर्ने मान्छेले यसलाई औँसी पर भनिदिइहाल्छन् क्या, ठ्याक्कै बोल्नै पाएन ठ्याक्क औँसी पर भनिदिइहाल्छन् होइन, ठ्याक्क औँसी कटेपछि जमरा राख्ने दिन जन्मियो होइन त,
1: हजुर
0: पक्का हो नि, यो तपाईँको छोरालाई पढाइमा असाध्य कमजोरी हुन्छ, पढाइको लागि मङ्गलबार व्रत बस्ने, ग्रहको शान्ति गर्ने, राहु आमा मामामा राहु भन्ने ग्रह चलाइ रहेछ अहिले त, धेरै ठुलो ग्रह छ यो, 35 वर्षसम्म चल्छ ग्रह है, यसलाई राहुको शान्ति अनि कवचहरू धारण गर्ने, औठीहरू धारण गर्ने, मङ्गलबार व्रत बस्ने यी कामहरू गर्नुभयो भने केही न केही पहिले भन्दा सुधार हुन्छ, के छ अहिले अवस्था, कहाँ हुनुहुन्छ
1: छोरा,
0: पढाइमा राहुको दोष परेको छ, राहुको लागि विशेष शान्तिहरू गराएर विशेष पूजापाठहरू गराउनु, 5 ग्रह सप्तम भावमा छ यस्तो मान्छेलाई सन्यासी बन्छ भन्छ क्या, यसलाई प्रवर्जा योग भन्छ है, अलिकति ग्रहमा विशेष ध्यान दिनु, ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजापाठहरू गर्ने कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है त,
1: अरू
0: के छ
1: उसलाई
0: सुहाउने रङहरू राम्रो हुन्छ, सबैभन्दा राम्रो यो बच्चाको लागि रातो सेतो रङ राम्रो हुन्छ, पूर्व दक्षिण राम्रो हुन्छ, अहिले सुटिन्छ राधे राधे,
1: राशि चाहिँ कन्या भन्नुभयो
0: हजुर, राशि चाहिँ कन्या, पीबाट नाम आउँछ, पिताम्बर नाम आउँछ, औँसी परेको जति ढुक्क भएर बस्नु है, वास्तुहरूको लागि ठिक छ, मङ्गलबारको दिन व्रत राखिदिनु, कवचहरू लगाइदिनु राम्रो हुन्छ है त
1: गुरु, उसले भविष्यमा के गर्दा ठिक होला,
0: मङ्गलबारको व्रत बस्ने अनि अहिले राहुको शान्ति गर्ने अनि फेरि मलाई चिनाएर आउने अर्को साल, तपाईँले शान्ति गर्नुभयो भने त्यसपछि राम्रो हुन्छ, म त्यसपछि राम्रो भएपछि बल्ल भन्छु है,
1: हुन्छ हस् हस्
0: हस् राधे राधे, हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र हामी तपाईँसँग भएका विभिन्न भूत भविष्य अनि वर्तमान समझेको धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा हामी लागिरहेका छौं, हामी आफ्नो र आफन्तहरूको बारेमा तपाईँहरूसँग भएका विशेष जानकारी अनि तपाईँहरूसँग भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेको छु, कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ तर हामी एकैछिन कार्यक्रममा लिन्छौं विश्राम, विश्रामपछि म तपाईँलाई कार्यक्रममा पुनः स्वागत गर्छु, कार्यक्रम ज्योतिष दर्पण सुन्दै हुनुहुन्छ, हामी सँगै रहनुहोला,
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण, भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
3: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
4: त्यस्तो हो भने आउनुहोस्
3: ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
4: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनु भएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
3: सम्पर्क
4: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97 658 3761।
3: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
5: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
6: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
5: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
6: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयास गरिरहेको छु। निरन्तर छु, हामी निरन्तर रहिरहनेछौ। हामी तपाईलाई तपाईँको बारेमा र तपाईँको आफन्तको बारेमा पनि जानकारी दिने प्रयास गरिरहेका छौं। यतिखेर धेरैले मनमा सोचिरहनु भएको छ, फोन लाग्दैन, फोन लागिरहेको छ, फोन आएकै छैन है। तपाईँहरूले हामीलाई आफ्नो अनि आफन्तहरूको बारेमा विशेष गरी जानकारीहरू दिँदै हामीलाई तपाईँको बारेमा हामी तपाईँलाई जाने प्रयास गरिरहेका छौं। धेरैको मनमा कौतूहल त हुन सक्छ, त्यही त्यस्ता मनमा लागेका कौतूहलता रेडियोमा भन्न मन लागेन भने व्यक्तिगत रूपमा पनि तपाईँ र म हामी प्रत्यक्ष रूपमा हामी तपाईँसँग कुराकानी गर्छौं। दिउँसोको समयमा पनि हामी तपाईँसँग कुराकानी गरि नै रहन्छौं। कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर? हजुर हजुर कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर हजुरले? रेडियो शङ्ख सभाबाट कार्यक्रम सुन्दै हुनुहुन्छ। अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
1: छोरीको
0: साल महिना गते समय भनिदिनु त।
1: 2081 साल 12 महिना 2 गते।
0: एकचोटि फोन राखेर सबै कुरा कपीमा लेखेर अनि फोन गर्नु होला। अहिले छुट्टिन्छु। राधे राधे। हामीसँग हुनुहुन्थ्यो यतिखेर, आफ्नो जिज्ञासा लिएर आउनु भएको थियो। मलाई फेरि पनि तपाईँलाई जानकारी गराइरहन्छु, म बारम्बार साल महिना गते समयहरू कपीमा लेखेर अनि शुद्ध हिसाबले बोल्नु भयो भने हामी तपाईँलाई जानकारी दिन्छौँ है। हामी भूत भविष्य अनि वर्तमान सम्बन्धीको धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने एउटा प्रयासमा लागिरहेको छु। कोही जिज्ञासु हाम्रो लाइनमा यतिखेर मलाई जहाँसम्म लाग्छ हाम्रो लाइनमा कोही जिज्ञासु आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ? राधे राधे हजुर।
1: राधे गुरु। राधे।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ? बिमला भट्ट। लमजुङ कुन गाउँमा हुनुहुन्छ बिमलाजी यतिखेर? कुन रेडियोमा कार्यक्रम सुन्नु भएको छ त्यहाँ? पावर एफएम। दैनिक रूपमा सुन्नुहुन्छ कि आज मात्रै झुकिएर सुन्नु भएको? अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
1: मेरो छोराको।
0: कति सालमा जन्मिनु हो?
1: 88 सालमा गुरु। 88 साल चैत महिनाको 16 गते।
0: चैत्र महिनाको 16 गते। कति बजे?
1: बिहिबार बिहान 3:55मा।
0: 3:55 के बारको राति के बारको बिहान कुन जिल्लामा भयो जन्म?
1: बुधबारको राति बिहिबार हुने बिहान।
0: कुन जिल्लामा?
1: लमजुङमै हो।
0: लमजुङमा। कति गते राति कति गते बिहान?
1: 16 गते बिहान 15 गते राति।
0: यो तपाईँको छोरा हो?

0: तपाईँको छोरा हामीले 15 गते बुधबारको राति 3:55 जन्म भयो भन्छौ। राशिको नाम वेद प्रकाश वृष राशि हुन्छ। मान्छेको नाम जुन हिसाबले वेद प्रकाश हो त्यसै गरी प्रकाश दिने खालका त हो कुण्डली, तर यो राहुले पढाइमा कमजोरी भएछ है। अलि मान्छे एकरो अलि एकरो मान्छे अरूले भनेको नमान्ने, आहा कति जिद्दीछन्, आमाको दाँत पनि बिग्रिएछ, आमाको टाउकोमा पनि समस्या आएछ, आमा र बुवाको राहु र केतुको कारणले गर्दा सम्बन्ध ठ्याक्कै मिल्दैन भन्न सकियो। यहाँबाट बुवा आमासँग तपाईँ र तपाईँको श्रीमानको कुरा मिल्दैन, अलिक बढी नै हुन्छ, प्रायः जसो होइन अलिक बढी हुन्छ। यो कारण हो राहु र केतुको दोष। तपाईँको घरमा ठ्याक्कै तपाईँले आफ्नै घरमा हुनुहुन्छ, पूर्वपट्टि फर्किँदा देब्रे हातपट्टि साइडमा भनेको पूर्व उत्तरको कर्नरमा एउटा मन्दिर छ, त्यहाँ मन्दिरमा गएर तपाईँले केही भाकल गर्नु भएको छ यो छोराको नाममा, तुरुन्तै गएर बुझाउनु होला। याद छ घरदेखि पूर्व फर्किँदा देब्रे हातको पट्टिमा, पूर्व उत्तरमा तपाईँको मन्दिर छैन, अनि त्यहाँ गएर कहिले काहीँ केही भन्नुभएको थियो कि एकचोटि जानु होला त्यहाँ नागदेवताको वास छ हो, त्यो नागदेवतामा गएर सेतो फुल सेतो वस्त्र अनि गाईको काँचो दुध अर्पण गर्नुभयो भने तपाईँलाई झन् सोचे भन्दा राम्रो हुन्छ सरलाई।
1: बाबुको पढाइलाई अहिले
0: राहु भन्ने ग्रहले अलिकति भने जस्तो सुत्यास्तो राम्रो छैन, स्वास्थ्य अवस्थाको लागि अहिले यो बच्चाको लागि चञ्चले अवस्था छ, चोटपटक लाग्न सक्छ। भ्रामरी भन्ने ग्रह छ, 18 वर्षसम्म चोटपटक लाग्न सक्छ, विशेष ध्यान दिनु। अनि अरू त्यस्तो नराम्रो ग्रहहरू छैन, राम्रै छन्। चन्द्र ग्रहण युग भएकाले चिसो निमोनिया यसलाई के भन्छ अरू जे हुन्छ नि चिसोबाट हुने कुराहरू एकदमै ख्याल गर्नु होला, अरू कुरामा राम्रो छ है। यस्तो मान्छेले राहुको शान्ति गर्नु भयो भने चाहिँ बल्ल साइन्स लिएर पढाउने
1: हजुर। अनि त्यसको अब शुभ रङ दिशाहरू शुभ अङ्क
0: यसको लागि कालो रङ राम्रो हुन्छ, सबैभन्दा कालो सेतो रङ राम्रो, दक्षिण पश्चिम दिशा राम्रो, 7 अङ्क राम्रो हुन्छ, यसो 3 छ राधे राधे।
1: हाम्रो घरको वास्तु नि गुरु
0: वास्तु ठिक छ, हात दिनु पर्दैन कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै हामी तपाईँसँग भएका धेरै भन्दा धेरै कुराहरूको जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीका तपाईँको बारेमा धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेका छौं। आफ्नो र आफन्तहरूको बारेमा चर्चा र परिचर्चाहरू पनि गर्ने प्रयासमा छौं। हामी धेरै भन्दा धेरै कुराहरूको जानकारी दिँदै तपाईँहरूलाई यहाँ बताइरहेका छौं। आफ्नो र आफन्तहरूको बारेमा चर्चा र परिचर्चाहरू हामी तपाईँलाई दिने प्रयासमा लागिरहेका छौं। यतिखेर हामी कोही जिज्ञासु हुनुहुन्छ, यो जिज्ञासुसँग कुराकानी गरिरहेका छौं। यतिखेर म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर।
2: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
2: म फेरि पनि आए जलिसा शङ्कर, यता शङ्करबाट।
0: जलिसा शङ्कर
2: शङ्करबाट
0: फोन लागिरहेको छ होइन? अहिले कसको बारेमा हेर्ने? छोरीको। अघि कसको हेर्नुभएको थियो?
2: छोरीको हेरेको थिएँ,
0: अनि हेर्न खोजेर किन फोन नहेर्नु भएको छ?
2: अनि तपाईँले फेरि चेक गरेर फोन गर्नु भन्नुभयो।
0: के बिगार्नु भएको छ थाहा भयो?
2: के बिग्रेको छैन, बिग्रिन त तर चैत महिना भन्नुपर्ने, 12 महिना भन्नु
0: हजुर थाहा थियो नि पहिलेदेखि। अनि फेरि बिग्रेको छ त, अझै पनि फेरि बिग्रेको छैन भन्नु भएको ल भन्नु त, साल महिना गते समय
2: 2081 साल
0: तेइस
2: महिनाको 2 गते
0: शनिबार कति बजे?
2: 5:30 बजे।
0: पाँच बजेर तिस मिनटमा कुन जिल्लामा बिहान कि बेलुकाको हो यो
2: बेलुका
0: सबै कुरा अलिक फटाफट लेखेर भन्दै पो हामीलाई सजिलो हुन्छ अरूको पालो चाँडा आउँछ तपाईँहरू साल भन्नुहुन्छ चुप लाएर बस्नुहुन्छ अनि 81 सालको चैत्र 2 गते 5:30 साँझ छोरा कि छोरी भन्नुभयो
2: छोरी
0: शशिकला नाम आउँछ कन्या राशि हुन्छ राति झस्किने तर्सिने बोल्ने असाध्य खराबी बानी छ हो तपाईँ घर परिवारमा एकजना कोही मान्छेको अकालमा मृत्यु भएको पितृको दोष छ यो छोरीलाई संकटा भन्ने छ स्वास्थ्य बिग्रिरहन्छ रगतमा समस्या छालामा समस्या हो अलि बढी झगडालु स्वभाव कि 8 वर्षसम्म संकटा छ गुरु चन्द्र के अरे सूर्य ग्रहण युगको शान्ति गरौं चन्द्र ग्रहण युगको शान्ति गरौं तपाईँको घर परिवारमा पितृ बिग्रिया छन् कुल बिग्रिया छन् असत्य अशुभ छ दुःख मजाले पाइया छौ है एकदम ध्यान दिनु होला यो दुःख तपाईँलाई मात्रै नभएर तपाईँको परिवारमा सबैलाई हुन सक्छ है बुझ्नुभयो कि भएन अनि ग्रहको विशेष गरी शान्तिहरू गर्ने ग्रहको विशेष गरी पूजापाठहरू गर्ने घरमा पितृहरूको उपासनाहरू गर्ने अलिकति भयो भने धार्मिक बन्ने बिहान बेलुका यसो शान्त बत्ती बाल्ने होइन त्यति गरेपछि धेरै कुरामा शुभ हुन्छ है अरू के छ सबैभन्दा राम्रो एक अङ्क राम्रो हुन्छ यो तपाईँको शरीरको लागि कालो रङ राम्रो हुन्छ दक्षिण दिशा राम्रो हुन्छ अहिले छुट्टिन्छु राधे राधे
2: भविष्यमा कतिको पर्छ
0: अब 8 वर्षसम्म कतिचोटि शान्ति गर्नुहुन्छ त्यो अनुसार थाहा हुन्छ है अहिले छुट्टिन्छु राधे राधे हामी कार्यक्रम ज्योतिष दर्पणको यो व्यवसायमा छौं र हामी तपाईँसँग भएका विशेष गरी भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौँ आफ्नो र आफन्तहरूको बारेमा चर्चा अनि परिचर्चाहरू गर्दै हामी तपाईँसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौँ हामी तपाईँहरूसँग भएका विभिन्न जानकारी र तपाईँहरूसँग भएका विशेष भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष विशेष जिज्ञासाहरूको समस्याहरूको समाधान गर्ने प्रयासमा लागिरहेका छौं कोही जिज्ञासु यतिखेर हाम्रो लाइनमा हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ राधे राधे हजुर प्रभु राधे राधे ए भगवान भन्दै थिए उहाँको फोन डिस्कनेक्ट भइसकेको छ हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै तपाईँहरूसँग जोडिँदै आउँछौं र तपाईँहरूसँग भएका विभिन्न जानकारी भूत भविष्य र वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको जिज्ञासाको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं 98453 97658 र 98142 73601 धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयास गरिरहेका छौं यतिखेर हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्दै हामीसँग भएका विभिन्न जानकारी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको जानकारी तपाईँ हामीलाई तपाईँ दिन सक्नुहुन्छ र हामी तपाईँलाई धेरैभन्दा धेरै कुराहरूको भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं 98453 97658 र 98142 73601 हामी तपाईँलाई धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेका छौं यतिखेर को हुनुहुन्छ कसरी हामीसँग प्रत्यक्ष रूपमा जोडिन खोज्नु भएको छ स्वागत गरिहाल्छु राधे राधे हजुर धनकुटाको हिलेबाट प्रमिला कार्की कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर प्रमिलाजी रेडियो लालीगुराँसबाट सुन्दै हुनुहुन्छ अहिले कार्यक्रममा आउनु भएको छ कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ छोरीको साल महिना गते समय भनिदिनु त
2: 2066
0: साल साउन महिनाको 14 गते

0: सात अङ्क राम्रो हुन्छ, सबैभन्दा राम्रो रातो सेतो रङ राम्रो, पूर्व दक्षिण राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे। दिदी बहिनीसँगको सम्बन्धमा ठिक छ, आर्थिनु पर्दैन, राम्रै हुन्छ। मान्छे भाग्यमानी अलिकति बढी जिद्दीहरू छन्, अरू सब ठिक छ के?
1: है
0: अहिले छुट्टिन्छु, राधे राधे। हामी भूत भविष्य र वर्तमान सम्बन्धीका जानकारी दिन्छौ, तर यो एउटा कुरो ध्यान दिनु होला, जानकारी यस मानेमा दिन्छौ कि तपाईँलाई त्यसको समस्या मात्र होइन समाधान पनि दिने प्रयास गरिरहन्छौ। है हामी आफ्नो अनि आफन्तहरूको बारेमा धेरै भन्दा धेरै कुराहरूको जानकारी दिँदै हामी तपाईँसँग हामी कुराकानी गर्दै उपस्थित हुँदै हामी तपाईँसँग भएका धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेका छौं। आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र विशेष परिचर्चाहरू गर्ने, धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा हामी लागिरहेका छौं। हामी आफ्नो अनि आफन्तहरूको बारेमा तपाईँहरूलाई जानकारी दिँदै अगाडि बढ्नेछौं अनि तपाईँसँगका विशेष चर्चा र परिचर्चाहरू पनि गर्ने प्रयास गर्छौं। फोन लागेन भने है हामी तपाईँसँग भएका विभिन्न जानकारीहरू दिउँसो पनि तपाईँको समस्याको समाधान गर्ने प्रयास गरिरहन्छौं। त्यसो भएको हुँदा तपाईँहरूले विशेष रूपमा हामीलाई जानकारी दिन अथवा तपाईँका चिना टिप्पणी हेराउन बनाउनदेखि लिएर ग्रहशान्तिदेखि लिएर सबै कुराहरूको हामी तपाईँलाई जानकारी दिने प्रयास गरिरहेका छौं। आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयासमा लागिरहेका छौं। हामी आफ्नो अनि आफन्तहरूको बारेमा धेरैभन्दा धेरै कुराहरूको जानकारी हरेक दिन तपाईँलाई दिइरहेका छौं। आज कार्यक्रमको लगभग हामी कार्यक्रमको अन्तिम भागमा आइरहेका छौं र हामी तपाईँसँग भएका धेरैभन्दा धेरै जानकारी दिँदै तपाईँहरूसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौँ। त्यसो भएको हुँदा तपाईँ पनि कायम हुनुहुन्छ अनि आफ्नो बारेमा तपाईँलाई केही जानकारी दिन छ भने जानकारी दिन सक्नुहुनेछ। तपाईँले 16 श्राद्ध आउँदैछ, आजदेखि अब लगभग 1 साकी सुरु भयो, आजबाटै प्रारम्भ छ भन्दा पनि हुन्छ, किनभने आज पूर्णिमा तिथि हो। आज श्राद्ध नभए पनि 1 साकी सुरु भयो, 1 साकीको दिनमा 1 साक मात्रै भोजन गर्ने, नुन नखाने है, अनि आजदेखि भैमा शयन गर्ने, धेरै कुराहरू नियम छन्। अनि सकिन्छ भने कुनै पनि श्राद्धको सिधामा खोर्सानी राख्न ठूलो दोष लाग्छ, खोर्सानी राख्न हुँदैन है, त्यसो गर्नुहोला। अब खानेकुरामा पनि गाजर मुलाहरू भान्टाहरू नखानुहोला, सबैलाई थाहा छँदैछ, चनाहरूलाई पनि अशुद्ध मान्छ शास्त्रले। त्यसो भएको हुँदा तपाईँले श्राद्धमा गर्ने कर्महरू एकदम विधिवत रूपमा गर्नुभयो भने तपाईँलाई पितृले पनि ठूलो ठूलो आशीर्वाद दिनेछन्। त्यसो भएको हुँदा तपाईँ श्राद्ध कर्म गर्दा एकदम शुद्ध भएर पवित्र भएर गर्नुपर्ने विधान छ, त्यही विधान अनुसार गर्नुहोला। केही मनमा लागेका जिज्ञासा समस्या समाधान छन् भने हामीलाई भोलिदेखि पनि जानकारी, आज हामी दिउँसो तपाईँहरूलाई फेसबुकमा पिण्डमा के राखिन्छ, श्राद्धमा के गर्नुपर्छ, पिण्ड कत्रो दिने, सबै कुराको जानकारी दिन्छु। अहिलेको लागि कार्यक्रमबाट ओझेल पर्छु, राधे राधे।

0: आवाज हो सबका र संस्कृति को संवाहक सनातन रेडियो नेटवर्क को
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैं बाप चाहिँ
2: भारी वर्षा हुने र बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउने सम्बन्धी सूचना नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको सूचना अनुसार आगामी दिनहरूमा देशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने सम्भावना रहेको छ।

0: गरी पहाडी तथा तराई क्षेत्रमा बाढी डुबान र पहिरोको जोखिम हुन सक्ने भएकाले सबैमा आवश्यक सतर्कता अप्नाउन अनुरोध गरिन्छ। यही असोज 8 गतेदेखि 12 गतेसम्म सम्पूर्णले सावधानी अप्नाउन हार्दिक अनुरोध छ। सम्बन्धित स्थानीय तह तथा सरकारवाला निकायहरूले सम्भावित जोखिमलाई ध्यानमा राखी आवश्यक तयारी तथा पूर्व सावधानी अप्नाउनु हुन अनुरोध छ। साथै सर्वसाधारणले नदी खोला खोल्सा तथा जोखिमयुक्त स्थानमा नजानुका साथै अत्यावश्यक काम बाहेक जोखिमपूर्ण यात्रा समेत नगर्न हुन अनुरोध गरिन्छ। कुनै विपद वा आपतकालीन अवस्था उत्पन्न भएमा नजिकैको प्रहरी कार्यालय स्थानीय तह तथा नजिकैको संचार माध्यम तथा सम्बन्धित निकायमा तुरन्त खबर गर्न अनुरोध गरिन्छ। आपतकालीन कार्यालयका लागि सम्पर्क नम्बर ठाकुरबाबा नगरपालिका विपद फोकल पर्सन 9851514435, इलाका प्रहरी कार्यालय धुरी गाउँ 9580443077 वा 9580905535, ठाकुरबाबा नगर प्रहरी प्रमुख 9849667256, नेपाल रेड क्रस सोसाइटी ठाकुरबाबा ठाकुरबाबा पालिका शाखा 9850301124 र रेडियो टाइगर 9850509061। ठाकुरबाबा नगरपालिका प्लान इन्टरनेसनल नेपाल दी गुरु नेपाल रेड क्रस सोसाइटी र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम।
2: यति बेला बिहानको 9 बजेको छ।
3: मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज र भोलि वर्षा पश्चिम क्षेत्रमा केन्द्रित रहने, पूर्वमा कम हुँदै जाने, सोमबारदेखि देशका धेरै जसो ठाउँमा मौसम सुधार हुने, सप्तकोशी नारायणी सहितका नदीमा बाढ़ी, कोशी ब्यारेजका 43 ढोका खोलियो, माछा मार्ने अनि दाउरा टिप्ने काम नगर्न आग्रह, भोटेकोशी बाढ़ीको आज 1 महिना पुग्यो, खोज उद्धार र राहतसँगै पुनर्स्थापना र पुनर्निर्माणको तयारी, स्टेट अफ होर्मुज खोल्न अमेरिका समक्ष इरानको 7 दिने नयाँ प्रस्ताव, आवश्यक शर्तहरू पूरा हुनुपर्ने अडान यथावत, र नेपाल र जापान बीचको खेल नतिजाविहीन, नेपाल समूह विजेता बन्दै क्वार्टर फाइनलमा। नेपाल खबरमा अब पूरा खबर। आज र भोलि वर्षा पश्चिम क्षेत्रमा केन्द्रित रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम क्षेत्रमा वर्षा निरन्तर रहनेछ। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव पूर्वबाट क्रमशः पश्चिमतिर सर्दै गएकोले पश्चिमको तुलनामा पूर्वी भागमा वर्षाको मात्रा कम हुँदै गएको मौसमविद रोजन लामिछानेले बताउनु भएको छ। काठमाडौँ उपत्यका सहित पूर्वी क्षेत्रमा आजदेखि नै पानी कम हुँदै जानेछ। सोमबारदेखि भने देशका धेरै जसो ठाउँमा मौसम सुधार हुँदै जानेछ। अहिले मध्य र पश्चिम क्षेत्रका धेरै जसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यी क्षेत्रहरूका थोरै ठाउँमा ठूलो पानी परेको छ। महाशाखाका अनुसार आज बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको गतिविधि यथावत रहनेछ। आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा निकै ठूलो वर्षाको सम्भावना छ। त्यस्तै कोशी र बागमती प्रदेशको 1-2 ठाउँमा पनि ठूलो पानी पर्नेछ। मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीको तराईका केही ठाउँमा हावाहुरीको समेत सम्भावना छ। आज पनि लामो दूरीको यात्रा नगर्न र आवश्यक सावधानी अपनाउन मौसमविदको आग्रह छ। त्यस्तै हिमाली क्षेत्रमा पनि हिमपातले जनजीवन प्रभावित बनेको छ। लगातारको वर्षापछि नारायणी नदीमा बाढ़ीले चेतावनीको तह पार गरेको छ। आज बिहान नारायणी जलाधार देवघाट जलमापन केन्द्रमा बाढ़ीको तह 7.49 मिटर पुगेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। नारायणीमा 7.3 मिटरलाई चेतावनी र 9 मिटरलाई खतराको तह मानिन्छ। नारायणीको जलाधार क्षेत्रका तिर्सुली, मर्स्याङदी, दरमखोला, कालीगण्डकी र म्याग्दीका विभिन्न जलमापन केन्द्रमा पनि बाढ़ीले चेतावनीको तह पार गरेको छ। तल्लो तटीय क्षेत्र र नदी आसपास डुबान भइरहने होचा ठाउँका बासिन्दालाई आज बेलुकासम्म नै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढ़ी पस्दा बस्तीमा पस्न थालेपछि स्थानीय बासिन्दा समस्यामा परेका छन्। सुस्ता गाउँपालिका पाँच सुस्ताको थारूटोलका घर परिवार बाढ़ीपछि सुस्तामै रहेको सामुदायिक भवन तथा आफन्त कहाँ आश्रय लिएका छन्। प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालका अनुसार थारूटोलकामा केही घरमा बाढ़ी पसेपछि त्यहाँ रहेका स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा गएर बस्न आग्रह गरिएको हो। यस्तै बाँकेमा राप्ती नदी तटीय क्षेत्रका बासिन्दा बाढ़ीको जोखिममा परेका छन्। राप्ती नदीले राप्ती सोनारीको दुई नम्बर ओडादेखि नरैनापुरसम्मकै तल्लो तटीय क्षेत्रका बासिन्दालाई जोखिम हुने गर्छ। राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले थप पानी निरन्तर परे हुन सक्ने बाढ़ीजन्य विपद सम्भावनालाई मध्यनजर गरी गाउँपालिकाले आवश्यक सतर्कता अप्नाउन आग्रह गरेको बताउनुभयो। यस्तै सप्तकोशी नदीमा जलसतह बढ़ेपछि कोशी ब्यारेजका 43 ढोका खोलिएका छन्। आज बिहान 6 बजेपछिको जलसतह मापन अनुसार कोशी ब्यारेजमा प्रति सेकेण्ड 3,16,795 क्युसेक मापन भएको छ। जलसतह निकै माथि पुगेपछि 43 ढोका खोलिएको हो। हिजो दिउँसो पानीको बहाव प्रति सेकेण्ड 2,40,900 नागेपछि 31 ढोका खोलिएको थियो। कोशी ब्यारेजमा 56 ढोका रहेका छन्। जलसतह निरन्तर बढ़िरहेकोले सप्तकोशीको आसपासका बासिन्दालाई आवश्यक सतर्कता अप्नाउन र जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरिएको छ। त्यस्तै तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित ठाउँमा रहन तथा कोशी नदीमा माछा मार्ने र दाउरा संकलन गर्ने जस्ता गतिविधि नगर्न जिल्ला प्रशासन कार्यालय सुनसरीले आग्रह गरेको छ। यसैबीच लगातारको वर्षाका कारण देशका मुख्य राजमार्ग हिजोदेखि नै बन्द छन्। काठमाडौँ आउजाउ गर्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकमतमा पहिरोका कारण गाड़ी चल्न सकेका छैनन्। राजमार्गका विभिन्न ठाउँमा लगातार साना ठूला पहिरो खसिरहेकोले तत्काल सड़क सञ्चालनमा ल्याउन सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ। त्रिभुवन राजपथमा चाप बढ़ेको छ भने समय तालिका मिलाएर गाड़ीको आवत जावत व्यवस्थापन गरिएको छ। वर्षाले काठमाडौँ जोड्ने मुख्य सड़क बन्द भएपछि खाना पकाउने एलपी ग्यास र तरकारी आपूर्तिमा निकै समस्या भएको छ। लामो समयदेखि ग्यास आपूर्ति असहज भइरहेका बेला अहिले परेको पानीले थप समस्या पारेको हो। काठमाडौँका बासिन्दाले ग्यासका लागि थप शास्ति भोग्नु परेको छ। पेट्रोल, डिजल र हवाई इन्धन आपूर्तिमा खासै समस्या नभए पनि ग्यास ढुवानीमा समस्या रहेको आयल निगमले जनाएको छ। तर जति सक्दो धेरै ग्यास बजार पठाउनका लागि प्रयास भइरहेको निगमको भनाइ छ। यस्तै लगातारको वर्षाले तरकारी ढुवानीमा पनि समस्या भएको छ। काठमाडौँमा तरकारी भित्रने मुख्य सड़क पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथ अवरूद्ध भएपछि तरकारी ढुवानी नियमित हुन नसकेको हो। तरकारीको आयात घटेपछि भाव निकै महँगो भएको छ। खाद्यान्न आपूर्तिमा भने तत्काल कुनै समस्या नरहेको व्यापारीहरूले बताएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जेङभित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरोपेन्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। रसुवाको भोटेकोशी नदीमा बाढ़ी आएको आज 1 महिना भएको छ। गएको भदौ 10 गते बाढ़ीले रसुवा, नुवाकोट, धादिङका विभिन्न ठाउँमा अकल्पनीय मानवीय र भौतिक संरचनामा क्षति पुर्याएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्य विवरण अनुसार बाढ़ीबाट 1453 जनाको ज्यान गएको छ, 5,285 जना अझै बेपत्ता छन्। यसै गरी 13,000 भन्दा धेरैको उद्धार गरिएको छ। उद्धार गरिएका प्रभावितलाई आश्रय स्थलमा राखिएको छ। बाढ़ीबाट 4,28,28 करोड़ भन्दा बढ़ीको क्षति तथा नोक्सानी भएको प्रारम्भिक आकलन गरिएको छ। पुनर्निर्माण एवं पुनर्स्थापनाका लागि 7,23,31,52,00,000 रूपियाँ आवश्यक पर्ने सरकारको अनुमान रहेको छ। विनाशकारी बाढ़ीबाट 7,570 निजी घरहरू क्षतिग्रस्त भएका छन्। यसबाहेक 48 सार्वजनिक भवन, 18 विद्यालय, 7 स्वास्थ्य संस्था र 30 सांस्कृतिक सम्पदामा क्षति पुगेको छ। 759 मेगावाट क्षमताका 13 जलविद्युत आयोजना र 24 मेगावाटका 5 सोलर प्लान्ट प्रभावित भएका छन्। यस्तै 69 किलोमिटर सड़क खण्ड क्षतिग्रस्त भएको छ भने 37 मोटरेबल पुलमा क्षति पुगेकोमा 33 बगेका छन्। यस्तै 68 झोलुङ्गे पुलमा क्षति पुगेको छ। बाढ़ीबाट 8,300 घर परिवार र झण्डै 40,000 जनसंख्या प्रभावित भएका छन्। बाढ़ीबाट जनधनमा भएको क्षतिको विस्तृत र यकिन तथ्याङ्क अझै आइसकेको छैन। पूर्वाधार विकास मन्त्रालयले यसबारे अध्ययन भइरहेको जनाएको छ। क्षतिको विस्तृत प्रतिवेदन आए लगत्तै पुनर्स्थापना र पुनर्निर्माण केन्द्रित काम गर्ने सरकारको योजना छ। यस्तै प्राकृतिक विपदमा बेपत्ता भएकालाई मृत्यु भएका व्यक्ति सरह राहत दिने र मृत्यु दर्ता पनि गर्ने गरी सरकारले कानून संशोधन प्रक्रिया अघि बढ़ाएको छ। अब विदेशको खबर। इरानले मध्य पूर्वमा चलिरहेको द्वन्द अन्त्य गरी हर्मुज जलमार्ग खुला गर्न र आफ्नो आणविक कार्यक्रमबारे वार्ता पुनः शुरू गर्न अमेरिका समक्ष नयाँ प्रस्ताव अघि सारेको छ। इरानी विदेश मन्त्री सैयद अब्बास अरागाचीका अनुसार इरानले अमेरिकालाई 1 हप्ताभित्र स्टेट अफ हर्मुज खोल्ने प्रस्ताव गरेको हो। न्यूयोर्कमा पत्रकारसँगको कुराकानीमा अरागाचीले आवश्यक शर्तहरू पूरा भएमा मात्रै यसो गर्न सकिने बताउनु भएको छ। उहाँका अनुसार ती शर्तहरू गएको जून महिनामा हस्ताक्षर गरिएको समझदारी पत्र अर्थात एमओयूमा समावेश छन्। यो योजना कतार मार्फत अमेरिकालाई बुझाएको जानकारी दिँदै अरागाचीले अब विकल्प अमेरिकाको हातमा रहेको बताएको बीबीसीले जनाएको छ। यसअघि संयुक्त राष्ट्रसंघको 81 महासभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अटेर गरेमा ध्वस्त पार्नेसम्मको चेतावनी दिनुभएको थियो। गएको फेब्रुअरी 28 अमेरिका र इजरायलले इरानमाथि संयुक्त रूपमा आक्रमण शुरू गरेका थिए। त्यसको जवाफमा इरानले पनि खाड़ीमा रहेका इजरायली र अमेरिकी अखड़ाका साथै अमेरिकाका अरब खाड़ीका सहयोगी देशहरूमाथि आक्रमण गर्नुका साथै स्ट्रेट अफ हर्मुज बन्द गर्दै आएको छ। अब खेल खबर। जापानमा चलिरहेको 20 एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा नेपाल र जापान बीचको खेल वर्षाका कारण नतिजा विहीन भएको छ। बिहान वर्षाले ढिला खेल शुरू हुँदा 15 ओभरमा झारिएको थियो। टस हारेर पहिला ब्याटिङ गरेको नेपालले 4 विकेट गुमाएर 149 रन बनाएको थियो। यो खेलमा सन्दीप जोराले अभिजित 32 बलमा 57 तथा लोकेश बमले 22 बलमा 52 रन बनाएका थिए। आसिफ शेखले 21 रन जोड़े। जापानका लागि रियो साकुरानी, थोमस इम्राहिम, ताकाहाशी, कुसुदा नारानी र डेक्लान सुजुकीले समान 1-1 विकेट लिए, तर फेरि पनि पानी परेपछि खेल नियमित हुन सकेन। यो नतिजासँगै नेपाल समूह एमा 2 खेलमा 3 अंक जोडेर विजेता बन्दै क्वार्टर फाइनलमा पुगेको छ। अफगानिस्तान 2 खेलमा 2 अंकका साथ उपविजेता बन्यो। अब क्वार्टर फाइनलमा नेपालले श्रीलंकासँग खेल्नेछ भने अफगानिस्तानले भारतसँग खेल्ने भएको छ। आजै मलेसिया र ओमान बीच पनि खेल हुँदैछ। एसियाली खेलकुदको पुरूष क्रिकेटमा नेपालको यो 4 सहभागिता हो। नेपाल अहिलेसम्म क्वार्टर फाइनल भन्दा अगाडि बढ़न सकेको छैन। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज र भोलि वर्षा पश्चिम क्षेत्रमा केन्द्रित रहने, पूर्वमा कम हुँदै जाने, सोमबारदेखि देशका धेरैजसो ठाउँमा मौसम सुधार हुने, सप्तकोशी नारायणी सहितका नदीमा बाढ़ी, कोशी ब्यारेजका 43 ढोका खोलियो, माछा मार्ने अनि दाउरा टिप्ने काम नगर्न आग्रह, भोटेको सिबाडीको आज एक महिना पुग्यो। खोज उद्धार र राहतसँगै पुनर्स्थापना र पुनर्निर्माणको तयारी। स्ट्रेट अफ हर्मुज खोल्न अमेरिका समक्ष इरानको साथ दिने नयाँ प्रस्ताव। आवश्यक शर्तहरू पूरा हुनुपर्ने अडान यथावत। र नेपाल र जापान बीचको खेल नतिजाविहीन। नेपाल समूह विजेता भन्दै क्वार्टर फाइनलमा।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ भाग छैन।
3: हार्दिक समवेदना। बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर 6 बकुवा गाउँ निवासी एवं नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कर्मलाका शिक्षक तथा नेपाल शिक्षक संघ ठाकुरबाबाका अध्यक्ष खड्क प्रसाद उपाध्याय, यसै गरी जगदम्बा माध्यमिक विद्यालय मढेलाका शिक्षक पदम प्रसाद उपाध्यायकी ममतामयी माता नन्दकला उपाध्यायको 81 वर्षको उमेरमा हिजो साँझ दुखद निधन भएकाले दिवंगत आत्माको चिरशान्तिको कामना व्यक्त गर्दै शोक संतप्त परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भनी हार्दिक समवेदना प्रकट गर्दछौ। रेडियो टाइगर परिवार साथै दिवंगत नन्दकला उपाध्यायको शव आज बिहान 10 बजे माथिल्लो ओराही पुल नजिकै ओराही घाटमा अन्तिम दाह संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।
4: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
5: यही असोज 10 गते शनिबारको दिन
4: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
6: होइन क्या के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
7: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
6: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरीगाउँ बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो भुरीगाउँ बर्दिया। प्रोप्राइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98-482-97-774।
8: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
1: यही असोज 10 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि
0: पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनु।

0: नमस्कार, ठाकुरबाबा नगरपालिकाको मौसम सम्बन्धी अत्यन्त जरुरी सूचना। जल तथा मौसम विज्ञान विभागका अनुसार असोज 8 गतेदेखि 11 गतेसम्म नगरपालिका क्षेत्रमा मेघगर्जन, चट्याङ तथा हावाहुरी सहित भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको छ। कर्णाली र बबई नदी तथा स्थानीय खोलाहरूमा बाढ़ी, डुबान र कटानको जोखिम रहेकाले नदी तथा खोला किनारमा नजानुहोस् र जोखिमयुक्त यात्रा नगर्नुहोस्। चट्याङका समयमा खुल्ला ठाउँ, खेतबारी वा रुखमुनि नबस्नुहोस्। घरभित्र सुरक्षित रहनुहोस्। पाकेको बाली भित्र्याउनुहोस् तथा पशु चौपाया र माछा पोखरी सुरक्षित गर्नुहोस्। घर तथा आसपासका नाला, पानी निकास र कलभट खुल्ला राख्नुहोस्। महत्वपूर्ण कागजात, औषधि, खानेकुरा र टर्च सहित झटपट झोला तयार राख्नुहोस्। बाल बालिका, ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती, अपाङ्गता भएका व्यक्ति तथा बिरामीको विशेष ख्याल गर्नुहोस्। बाढ़ी वा डुबानको जोखिम भए सुरक्षित स्थान, सार्वजनिक भवन वा आफन्त छरछिमेकीको सुरक्षित घरमा जाने व्यवस्था मिलाउनुहोस्। विपद वा आपतकालीन अवस्था परेमा नजिकको वडा कार्यालय, ठाकुरबाबा नगरपालिकाको सम्पर्क नम्बर 98580-72111 वा नेपाल प्रहरीको 100 तुरन्त सम्पर्क गर्नुहोस्। सजग रहौ, सुरक्षित बनौ। ठाकुरबाबा नगरपालिका, बर्दिया।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: साइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
1: यही असोज 10 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि
0: साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
3: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
4: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
3: अरे अरे सपना, तिमी कता जान लागे कि?
5: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
3: ए रमेश, पर्ख न, कता हेरेको के?
6: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइन सक्कु सामान नमन सपिङ सेन्टरमा पाए ओ मारस है, म फेरि नमन सपिङ सेन्टरमा जाइटु।
3: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
4: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
3: प्रोपराइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 98-570-29-17 र 98-570-37-582।
4: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
7: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरुकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिसा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिसा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98-580-25-002 र 98-20-43-41-61।
8: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: के तपाईँलाई दुना टपरी चाहिएको छ? पूजा आजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि, चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70-90 रुपियाँ दर्जन, साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर भरदिया 98165-0672 98224-21679 र 98125-10349।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: नमस्कार, ठाकुरबाबा नगरपालिकाको मौसम सम्बन्धी अत्यन्त जरुरी सूचना। जल तथा मौसम विज्ञान विभागका अनुसार असोज 8 गतेदेखि 11 गतेसम्म नगरपालिका क्षेत्रमा मेघ गर्जन, चट्याङ तथा हावाहुरी सहित भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको छ। कर्णाली र बबई नदी तथा स्थानीय खोलाहरूमा बाढ़ी, डुबान र कटानको जोखिम रहेकाले नदी तथा खोला किनारमा नजानुहोस् र जोखिमयुक्त यात्रा नगर्नुहोस्। चट्याङका समयमा खुल्ला ठाउँ, खेतबारी वा रुखमुनि नबस्नुहोस्। घरभित्र सुरक्षित रहनुहोस्। पाकेको बाली भित्र्याउनुहोस् तथा पशु चौपाया र माछा पोखरी सुरक्षित गर्नुहोस्। घर तथा आसपासका नाला, पानी निकास र कलभट खुल्ला राख्नुहोस्। महत्वपूर्ण कागजात, औषधि, खानेकुरा र टर्च सहित झटपट झोला तयार राख्नुहोस्। बाल बालिका, ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती, अपाङ्गता भएका व्यक्ति तथा बिरामीको विशेष ख्याल गर्नुहोस्। बाढ़ी वा डुबानको जोखिम भए सुरक्षित स्थान, सार्वजनिक भवन वा आफन्त छर छिमेकीको सुरक्षित घरमा जाने व्यवस्था मिलाउनुहोस्। विपद वा आपतकालीन अवस्था परेमा नजिकको वडा कार्यालय, ठाकुरबाबा नगरपालिकाको सम्पर्क नम्बर 9580 72111 वा नेपाल प्रहरीको 100 तुरन्त सम्पर्क गर्नुहोस्। सजग रहौं, सुरक्षित बनौ। ठाकुरबाबा नगरपालिका, बर्दिया।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।

0: साइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
1: यही असोज 10 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि
0: साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सधैँ बाघ सुन।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
0: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो फुरिकाउ बर्दिया प्रोपराइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482974
2: होइन पाकै आयो चाहिँ लौ आयो आयो भन्दैछौ त के आयो
3: हो त नि रेडियो टाइगर आयो
4: यो हो रेडियो टाइगर 79.2 मेगाहर्ज गर्जन सस्नदै बाघ्ने रेडियो टाइगर स्टुडियो टाइम यति बेला बिहानको 11 बजेको छ।

0: रेडियो टाइगर 99.2 MHz गर्दन छ सधैँ बाजुसँग।
1: नमस्कार, ठाकुरबाबा नगरपालिकाको मौसम सम्बन्धी अत्यन्त जरुरी सूचना। जल तथा मौसम विज्ञान विभागका अनुसार असोज 8 गतेदेखि 11 गतेसम्म नगरपालिका क्षेत्रमा मेघगर्जन, चट्याङ तथा हावाहुरी सहित भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको छ। कर्णाली र बबई नदी तथा स्थानीय खोलाहरूमा बाढ़ी, डुबान र कटानको जोखिम रहेकाले नदी तथा खोला किनारमा नजानुहोस् र जोखिमयुक्त यात्रा नगर्नुहोस्। चट्याङका समयमा खुल्ला ठाउँ, खेतबारी वा रुखमुनि नबस्नुहोस्। घरभित्र सुरक्षित रहनुहोस्। पाकेको बाली भित्र्याउनुहोस् तथा पशु चौपाया र माछा पोखरी सुरक्षित गर्नुहोस्। घर तथा आसपासका नाला, पानी निकास र कलभट खुल्ला राख्नुहोस्। महत्वपूर्ण कागजात, औषधि, खानेकुरा र टर्च सहित झटपट झोला तयार राख्नुहोस्। बाल बालिका, ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती, अपाङ्गता भएका व्यक्ति तथा बिरामीको विशेष ख्याल गर्नुहोस्। बाढ़ी वा डुबानको जोखिम भए सुरक्षित स्थान, सार्वजनिक भवन वा आफन्त छर छिमेकीको सुरक्षित घरमा जाने व्यवस्था मिलाउनुहोस्। विपद वा आपतकालीन अवस्था परेमा नजिकको वडा कार्यालय, ठाकुरबाबा नगरपालिकाको सम्पर्क नम्बर 98580 72111 वा नेपाल प्रहरीको 100 तुरन्त सम्पर्क गर्नुहोस्। सजग रहौ, सुरक्षित बनौ। ठाकुरबाबा नगरपालिका, बर्दिया।
2: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
3: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
2: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
3: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू, हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
2: अन्कल सेवाहरू,
3: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्ने, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ECG, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081533719, 98480 22229 र 98605 22229।
0: यो हो रेडियो टाइगर 99.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम। अहिले दिउँसोको 3 बजेको छ।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। अविरल वर्षा कारण देशका विभिन्न ठाउँमा बाढ़ी र पहिरो। बागलुङमा एकजनाको ज्यान गयो। पश्चिम नेपालमा भोलिसम्म मुसलधारे वर्षाको सम्भावना। पछि सोमबारदेखि देशभरको मौसममा सुधार आउने। सुदूरपश्चिमका 7 पहाड़ जिल्लामा गाड़ी चलाउन रोक। कृष्णवीरमा पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन। विभिन्न सड़कको अवरोध कायमै। देशभर धेरैजसो निर्वाचन क्षेत्रमा आज नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै। मौसमले साथ नदिएको क्षेत्रमा मंगलबारसम्म गर्ने। हर्मुज जलमार्ग खोल्ने इरानको नयाँ प्रस्ताव। अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा अस्वीकार। थप सैनिक कार्यवाही हुन सक्ने चेतावनी। र एसियाली शारीरिक संगठनमा नेपाललाई स्वर्ण पदक। नेपाल खबरमा अब पूरा खबर। बंगालको खाड़ीमा उत्पन्न न्यूनचापीय प्रणालीको प्रभाव पूर्वी नेपालमा क्रमशः कम हुँदै गए पनि पश्चिम नेपालमा भने भोलिसम्म कायमै रहने भएको छ। मौसम विज्ञान विभागका अनुसार विशेष गरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा भोलि दिउँसोसम्म मध्यमदेखि मुसलधारे वर्षाको सम्भावना छ। पछिल्लो 6 घण्टामा कोशी बागमतीमा हल्का वर्षा मात्र भएको छ। मधेसमा पानी परेको छैन। लगातार 3 दिनदेखिको वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढ़ी र पहिरोले ठूलो क्षति पुर्याएको छ भने एकजनाको ज्यान गएको छ। लगातारको वर्षापछि बागलुङको ताराखोला गाउँपालिका वडा नम्बर 5 पहिरोले घर पुरिँदा 59 वर्षका मनबहादुर रोकाको ज्यान गएको हो। नारायणी नदीको बाढ़ी पसेर पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका 5 जलमग्न भएपछि सशस्त्र प्रहरीले 29 सकुशल उद्धार गरेको छ। यस्तै पूर्वी नवलपरासीको कावासोतीमा रहेको अमल टाढी क्षेत्रमा नारायणीकै बाढ़ी पस्दा दर्जनौ घर डुबानमा परेका छन्। गण्डक ब्यारेजमा पानीको बहाव 3,76,800 क्युसेक पुगेर खतराको तह पुगेपछि ब्यारेजका सबै ढोका खोलिएका छन्। यस्तै सप्तरीको तिलाठी कोइलाडीमा कोशी नदीको बाढ़ी बस्तीमा पस्दा 17 घर परिवार विस्थापित भई कोशी बाँधमा आश्रय लिएका छन्। काली गण्डकी नदीमा बहाव बढ़ेपछि गुल्मीको रिडीका 7 घर परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। वर्षाका कारण भौतिक संरचना पनि क्षति पुगेको छ। गोर्खाको शहीद लखन गाउँपालिकामा रहेको राइनस बजार नजिकै खसेको पहिरोले 25 घरधुरी उच्च जोखिममा परेका छन्। वर्षाका कारण कास्कीको घान्द्रुकमा रहेको प्रहरी चौकीको भवनमा पहिरोले क्षति पुर्याएको छ। सुर्खेतमा रूख र बिजुलीका पोल ढल्दा विद्युत सेवा अवरूद्ध भएको छ। सुब्बाकुना, रामघाट र लम्की बाबिया चौर 33 केवी प्रसारण लाइनमा ठूलो क्षति पुगेकाले तत्काल विद्युत सञ्चालन गर्न नसकिने प्राधिकरणले जनाएको छ। मौसमविद रोजन लामिछानेले पूर्वी र पश्चिम दुवै भेगमा पहिरो र बाढ़ीको जोखिम रहेकाले अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न र यात्रा गर्नै परे प्रहरीसँग बाटोको अवस्था बुझ्न आग्रह गर्नुभएको छ। पछि सोमबारदेखि भने देशभर मौसममा सुधार आउने भएकाले त्यसपछि मात्र नियमित काम तथा कृषिका योजना बनाउन सुझाव दिइएको छ। लगातारको वर्षाका कारण उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई ख्याल गरेर स्थानीय प्रशासनले सुदूरपश्चिम प्रदेशका पहाड़ी जिल्लाहरूमा गाड़ी चलाउन रोक लगाएका छन्। कैलाली र कञ्चनपुर बाहेक सुदूरपश्चिमका 7 पहाड़ी जिल्लामा आज बिहान 7 बजेदेखि भोलि बिहान 7 बजेसम्मका लागि छोटो तथा लामो दूरीका कुनै पनि गाड़ी चलाउन नपाइने सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले जनाएका छन्। ट्राफिक प्रहरीले सूचना थाहा नपाएर पहाड़तर्फ गएका गाड़ीलाई बीच बाटोबाटै फर्काएको छ। यसैबीच अस्ति बिहीबारदेखि भइरहेको लगातारको वर्षाका कारण आएको बाढ़ी र पहिरोले यातायात क्षेत्र अस्त व्यस्त बनेको छ। सड़क विभागका अनुसार बाढ़ी र पहिरोका कारण राजधानी काठमाडौँ जोड़ने मुख्य राजमार्ग, पृथ्वी राजमार्ग सहित देशभरका 10 प्रमुख राजमार्गहरू अवरूद्ध भएका छन्। पृथ्वी राजमार्ग कृष्णभिरमा भने पहिरो हटाएपछि एकतर्फी गाड़ी सञ्चालनमा आएको छ। बीपी राजमार्ग, कान्ति राजमार्ग, मध्य पहाड़ी, कर्णाली, सिद्धिचरण, तमोर करिडोर र राप्ती राजमार्गका विभिन्न खण्डमा समेत पहिरोका कारण अवरूद्ध बनेका छन्। सड़क विभागले अवरूद्ध सड़कहरू पहिरो पन्छाउ तथा मरमत गर्ने प्रयास भइरहेको जनाएको छ। प्रशासनले बाढ़ी पहिरोको उच्च जोखिम कायम रहेका भन्दै अत्यावश्यक काम बाहेक यात्रा नगर्न र उच्च सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ। नेपाली कांग्रेसको 14 महाधिवेशन अन्तर्गत आज देशभरका धेरै संघीय र प्रदेश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन भइरहेको छ। बितेका केही दिनदेखिको वर्षाका कारण केही पहाड़ी जिल्ला र बाटो अवरूद्ध भएका क्षेत्रमा भने अधिवेशन असोज 13 गतेभित्र अनुकूलतांश सम्पन्न गर्ने गरी कार्यतालिका संशोधन गरेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार मौसममा सुधार आएसँगै बाँकी रहेका क्षेत्रहरूमा सोमबार र मंगलबारसम्ममा अधिवेशन सम्पन्न हुनेछ। आज हुने संघीय निर्वाचन क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय कार्य समिति सहित हरेक निर्वाचन क्षेत्रबाट 33 जनाका दरले संघीय महाधिवेशन प्रतिनिधि र 12 जना महासमिति सदस्य चयन हुनेछन्। यस्तै प्रदेशसभा क्षेत्रीय अधिवेशनले प्रदेश कार्य समिति र विभिन्न समावेशी आधारमा प्रदेश प्रतिनिधिहरू चयन गर्नेछ। गएको असोज 3 गते ओडा अधिवेशनबाट शुरू भएको कांग्रेसको अधिवेशन श्रृंखला अन्तर्गत ओडा र पालिका अधिवेशन यसअघि नै सम्पन्न भइसकेका छन्। क्षेत्रीय अधिवेशन सकिए लगत्तै यही असोज 16-19 गतेसम्म काठमाडौँको खुल्ला मंचमा केन्द्रीय महाधिवेशन गर्ने तयारी छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड रामशाहपथ काठमाडौँ साबिकको राष्ट्रिय बिमा संस्थान
2: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू नेपालले सन् 2030 दिगो विकास लक्ष्य हासिल गर्न बाँकी अवधिलाई तीव्र कार्यान्वयनको समयका रूपमा उपयोग गर्नुपर्नेमा जोड़ दिएको छ संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ जीडीआई सम्बन्धी उच्च स्तरीय बैठकमा बोल्दै परराष्ट्र मन्त्री शिशिर खनालले विकासशील देशहरूको आर्थिक आवश्यकता जलवायु आपतकाल र ऋणको दबावका बीच अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य रहेको बताउनुभयो चीनिया राष्ट्रपति शी जिनपिङले अघि सार्नु भएको जीडीआई अवधारणालाई व्यावहारिक सहकार्यमा रूपान्तर आन्दोलन गर्न चीनले गरेको प्रयासको उहाँले प्रशंसा गर्नुभयो जीडीआईको ग्रुप अफ फ्रेन्ड्समा सहभागी भइसकेको नेपालका लागि गरिबी न्यूनीकरण कृषि नवीकरणीय ऊर्जा पूर्वाधार र डिजिटल रूपान्तरणका क्षेत्रमा सहकार्यको ठूलो सम्भावना रहेको मन्त्री खनालको भनाइ छ संसदीय सुनवाई समितिले विभिन्न 13 देशका लागि प्रस्तावित राजदूत विरूद्ध उजुरी वा सूचना पेश गर्न सर्वसाधारणसँग आह्वान गरेको छ आज सार्वजनिक सूचना निकालेर समितिले प्रस्तावित व्यक्तिहरू नियुक्तिका लागि उपयुक्त नभएको लागेमा स्पष्ट आधार र प्रमाणसहित उजुरी दिन आग्रह गरेको इच्छुक व्यक्तिले 10 दिनभित्र संघीय संसद सचिवालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालय मार्फत रितपूर्वक उजुरी दर्ता गराउन पाउनेछन् अब विदेशको खबर अमेरिकाले हर्मुज जलमार्ग 7 दिनभित्र पुनः खोल्ने इरानको नयाँ प्रस्ताव अस्वीकार गरेको छ इरानी विदेश मन्त्री अब्बास अराग्चीले न्यूयोर्कमा मध्यस्थकर्ता मार्फत 7 दिने युद्ध विराम र जलमार्ग खोल्ने नयाँ प्रस्ताव राख्नु भएको थियो तर राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव अस्वीकार गर्नुभएको अमेरिकी पत्रिका वाल स्ट्रीट जर्नलले जनाएको छ पत्रिकाका अनुसार इरानले आफ्ना शर्त पूरा गर्नेमा अमेरिका सशंकित बनेको छ ट्रम्पले इरानमाथि पुनः बमबारी अभियान शुरू हुन सक्ने चेतावनी दिनुभएको छ इरानको प्रस्ताव गएको जूनको समझदारीमा आधारित थियो जस अनुसार तेल निर्यातमा प्रतिबन्ध छूट र हर्मुजमा समुद्री आवागमन सामान्य बनाउने उल्लेख थियो तर अमेरिका भने इरानको आणविक कार्यक्रम समेत समेटिएको थप व्यापक सम्झौताको पक्षमा देखिएको छ राष्ट्रसंघको महासभामा बोल्दै अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी शर्त नमानिए इरानलाई ध्वस्त पार्ने चेतावनी दिनुभएको थियो इरानले पनि सम्झौताका लागि आफूहरूलाई कुनै हतार नभएको जनाएको छ अब खेल खबर नेपालका शारीरिक सुगठन खेलाड़ी सगेन्द्र सिंहले बैंकमा चलिरहेको 58 एसियाली शारीरिक सुगठन च्याम्पियनशीपमा स्वर्ण पदक जितेका छन् राष्ट्रिय खेलकुद परिषद राखेपाका अनुसार उनले पुरूष 75 किलो तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण जितेका हुन् सिंहको यो वर्षको दोस्रो अन्तर्राष्ट्रिय स्वर्ण पदक हो यसअघि भूटानमा भएको 16 दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनशीपमा उनले 80 केजी तर्फ स्वर्ण पदक जितेका थिए त्यस प्रतियोगितामा नेपालले 3 स्वर्ण 3 रजत र 1 काश्य सहित 7 पदक जितेको थियो चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढ़ी र पहिरो बागलुङमा 1 जनाको ज्यान गयो पश्चिम नेपालमा भोलिसम्म मुसलधारे वर्षाको सम्भावना पछि सोमबारदेखि देशभरको मौसममा सुधार आउने सुदूरपश्चिमका 7 पहाड़ी जिल्लामा गाड़ी चलाउन रोक कृष्णवीरमा पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन विभिन्न सड़क अवरोध कायमै देशभर धेरैसो निर्वाचन क्षेत्रमा आज नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै मौसमले साथ नदिएको क्षेत्रमा मंगलबारसम्म गर्ने हर्मुज जलमार्ग खोल्ने इरानको नयाँ प्रस्ताव अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा अस्वीकार थप सैनिक कार्यवाही हुन सक्ने र एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्ण पदक

0: सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर
1: आफ्ना लागि दौरा सुरुवाल कोट अफिसको ड्रेस केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा साडी अनि धोती किन्न जानुपर्ने
2: त्यो सँगै सिरक डसना अनि सिरानी पनि बनाउन छ यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा
3: ल यतिको लागि पनि चिन्ता किन भुरी गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि
4: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ सुट पिस कुर्ता सुरुवाल जरिवाल सारी ब्लाउजको कपडा सँगै तन्ना सिरक डसना सिरानी पनि सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर बिन्तीराम राज फन रुक्मिणी वस्त्रालय भुरीगाउँ बजार बर्दिया देवीराम चोकदेखि त्रिभुवन स्कुल जाने बाटो सम्पर्क मोबाइल नम्बर 9861806393 भारी वर्षा हुने र बाढी आउन सक्ने भएकाले सतर्कता अप्नाउने सम्बन्धी सूचना नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको सूचना अनुसार आगामी दिनहरूमा देशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने सम्भावना रहेको छ विशेष गरी पहाडी तथा तराई क्षेत्रमा बाढी डुबान र पहिरोको जोखिम हुन सक्ने भएकाले सबैमा आवश्यक सतर्कता अप्नाउन अनुरोध गरिन्छ यही असोज 8 गतेदेखि 12 गतेसम्म सम्पूर्णले सावधानी अप्नाउन हार्दिक अनुरोध छ सम्बन्धित स्थानीय तह तथा सरकारवाला निकायहरूले सम्भावित जोखिमलाई ध्यानमा राखी आवश्यक तयारी तथा पूर्व सावधानी अप्नाउनु हुन अनुरोध छ साथै सर्वसाधारणले नदी खोला खोल्सा तथा जोखिमयुक्त स्थानमा नजानुका साथै अत्यावश्यक काम बाहेक जोखिमपूर्ण यात्रा समेत नगर्न हुन अनुरोध गरिन्छ कुनै विपद वा आपतकालीन अवस्था उत्पन्न भएमा नजिकैको प्रहरी कार्यालय स्थानीय तह तथा नजिकैको संचार माध्यम तथा सम्बन्धित निकायमा तुरन्त खबर गर्न अनुरोध गरिन्छ आपतकालीन कार्यालयका लागि सम्पर्क नम्बर ठाकुरबाबा नगरपालिका विपद फोकल पर्सन 9851115435 इलाका प्रहरी कार्यालय भुरीगाउँ 9580443077 वा 9580905535 ठाकुरबाबा नगर प्रहरी प्रमुख 9849667256 नेपाल रेड क्रस सोसाइटी ठाकुरबाबा ठाकुरबाबा पालिका शाखा 9580301024 र रेडियो टाइगर 9580509061 ठाकुरबाबा नगरपालिका प्लान इन्टरनेसनल नेपाल दी गुरु नेपाल रेड क्रस सोसाइटी र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश
5: यो साल त ढुक्क भयो है बुढी
6: हो नि अघिल्लो साल सम्झिँदा त कहाले लाग्छ पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र सोच्नुहोस् त नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने
5: हो त धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो
7: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस् नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस् एम्बुलेन्स सुरक्षा निकाय स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस् आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस् साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस् स्वच्छतामा ध्यान दिनुहोस्
8: प्लान इन्टरनेसनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश
0: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

केटी संस्कारी छ भनेर मैले तेरो बिहे पनि फिक्स गर्ने, यत्रो बेर हामी कुरिसक्यौ, आई त थियो आखिर हाम्रो विश्वास तोडेर गए होइन, हिँड जाउँ, हिँड भनेको।

0: तिमीले मेरो माया तोड्यौ, मेरो विश्वास तोड्यौ, मेरो सपना तोड्यौ। हेर्नु छैन मलाई तिम्रो पापी अनुहार।
1: प्लिज मेरो कुरा त सुन, तिमी मसँग पहिला

0: नमस्कार, ठाकुरबाबा नगरपालिकाको मौसम सम्बन्धी अत्यन्त जरूरी सूचना। जल तथा मौसम विज्ञान विभागका अनुसार असोज 8 गतेदेखि 11 गतेसम्म नगरपालिका क्षेत्रमा मेघगर्जन, चट्याङ तथा हावाहुरी सहित भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको छ। कर्णाली र बबई नदी तथा स्थानीय खोलाहरूमा बाढ़ी, डुबान र कटानको जोखिम रहेकाले नदी तथा खोला किनारमा नजानुहोस् र जोखिमयुक्त यात्रा नगर्नुहोस्। चट्याङका समयमा खुल्ला ठाउँ, खेतबारी वा रुखमुनि नबस्नुहोस्। घरभित्र सुरक्षित रहनुहोस्। पाकेको बाली भित्र्याउनुहोस् तथा पशु चौपाया र माछा पोखरी सुरक्षित गर्नुहोस्। घर तथा आसपासका नाला, पानी निकास र कलभट खुल्ला राख्नुहोस्। महत्वपूर्ण कागजात, औषधि, खानेकुरा र टर्च सहित झटपट झोला तयार राख्नुहोस्। बाल बालिका, ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती, अपाङ्गता भएका व्यक्ति तथा बिरामीको विशेष ख्याल गर्नुहोस्। बाढ़ी वा डुबानको जोखिम भए सुरक्षित स्थान, सार्वजनिक भवन वा आफन्त छर छिमेकीको सुरक्षित घरमा जाने व्यवस्था मिलाउनुहोस्। विपद वा आपतकालीन अवस्था परेमा नजिकको वडा कार्यालय, ठाकुरबाबा नगरपालिकाको सम्पर्क नम्बर 9580-72111 वा नेपाल प्रहरीको 100 तुरन्त सम्पर्क गर्नुहोस्। सजग रहौ, सुरक्षित बनौ। ठाकुरबाबा नगरपालिका, बर्दिया।
1: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

परिरा छु सम्झेर कुराहरू, कुरा सुन्दा तिमीले भन्दा साथिन्थे दुश्मन बरु, मन दिए मुटु दिए तिम मुटुमा छुरा रोप्यो, सोधियो गर्ने गर्ने कसरी मन बसमा पारु।

0: मनसुन शुरू हुँदैछ, त्यसैले सचेत बनाऊ।
1: बाढी कहिले आउँछ भन्न सकिँदैन, त्यसैले समयमै तयारी गर्नु अत्यन्तै जरुरी हुन्छ। सबैभन्दा पहिले मौसम पूर्वानुमान र आधिकारिक रूपमा वर्षा र बाढी सम्बन्धी चेतावनीहरू सुन्नु वा थाहा पाउनु अनिवार्य हुन्छ,
0: जसका लागि रेडियो, टीभी, मोबाइल एप मार्फत ताजा जानकारी लिने गर्नुहोस्। मौसम पूर्वानुमान तथा जानकारीका लागि जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल रेडक्रस सोसाइटीका फेसबुक पेज तथा सामाजिक सञ्जालमा जोडिनुहोस्।
1: आफ्नो घर, कार्यस्थल वा विद्यालय नजिक बाढी, पहिरो आउन सक्ने वा डुबान हुन सक्ने स्थानहरूको पहिचान गर्नुहोस्।
0: हरेक घरमा आपतकालीन किट तयार हुनुपर्छ, जसमा लामो समयसम्म टिक्ने खाद्यान्न, सफा पिउने पानी, आवश्यक औषधिहरू, टर्च लाइट, ब्याट्री, रेडियो, प्राथमिक उपचार सामग्रीहरू र महत्वपूर्ण कागजातहरू पानीले नभिज्ने झोलामा सुरक्षित राख्नुहोस्।
1: बाढी आउने सम्भावना भएका क्षेत्रका घर परिवारले सुरक्षित उच्च स्थान र नजिकका आश्रयस्थलहरू पहिचान गरेर खाली गर्ने योजना बनाउनुहोस्। घर तथा सम्पत्तिको सुरक्षाका लागि महत्वपूर्ण वस्तुहरू र विद्युतीय उपकरणहरू उच्च स्थानमा राख्नुहोस्। आफ्नो घर वरपरका नाली, कुलो, थुनिएको छ कि ख्याल गर्नुहोस्। गहिरो जराले माटो समात्ने बोट बिरुवा रोप्नुहोस्।
0: आफ्नो घर वरपर जमिन भासिएको वा चिरा परेको छ कि विचार पुर्याउनुहोस्। घर वरपरको पर्खाल, ढलानहरू तथा भूइँमा चिरा पर्ने रूखहरू ढल्न थाल्ने वा भूमिबाट असामान्य आवाज आएमा वा त्यस्ता संकेत देखिएमा तत्कालै सुरक्षित स्थानमा जानुहोस्।
1: आपतकालीन अवस्थामा सुरक्षित हुने उपायका बारेमा परिवार तथा समुदायमा समय समयमा छलफल गर्नुहोस्। साथै पशु पन्छीहरूलाई पनि आपतकालीन अवस्थामा कसरी सुरक्षित बनाउने योजना बनाउनुहोस्।
0: आपतकालीन अवस्थामा सम्पर्क गर्न सकिने रेडक्रस, जनप्रतिनिधि तथा सुरक्षा निकायको सम्पर्क नम्बरहरू सुरक्षित राख्नुहोस्।
1: नेपाल रेडक्रस सोसाइटीद्वारा

0: के तपाईलाई दुनाटपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुनाटपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन। साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98-165-0-72 98-224-21-679 र 98-125-10-349।
1: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।
2: What is it?

Bob.

0: नमस्कार, ठाकुरबाबा नगरपालिकाको मौसम सम्बन्धी अत्यन्त जरुरी सूचना। जल तथा मौसम विज्ञान विभागका अनुसार असोज 8 गतेदेखि 11 गतेसम्म नगरपालिका क्षेत्रमा मेघ गर्जन, चट्याङ तथा हावाहुरी सहित भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको छ। कर्णाली र बबई नदी तथा स्थानीय खोलाहरूमा बाढ़ी, डुबान र कटानको जोखिम रहेकाले नदी तथा खोला किनारमा नजानुहोस् र जोखिमयुक्त यात्रा नगर्नुहोस्। चट्याङका समयमा खुल्ला ठाउँ, खेतबारी वा रुखमुनि नबस्नुहोस्। घरभित्र सुरक्षित रहनुहोस्। पाकेको बाली भित्र्याउनुहोस् तथा पशु चौपाया र माछा पोखरी सुरक्षित गर्नुहोस्। घर तथा आसपासका नाला, पानी निकास र कलभट खुल्ला राख्नुहोस्। महत्वपूर्ण कागजात, औषधि, खानेकुरा र टर्च सहित झटपट झोला तयार राख्नुहोस्। बाल बालिका, ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती, अपाङ्गता भएका व्यक्ति तथा बिरामीको विशेष ख्याल गर्नुहोस्। बाढ़ी वा डुबानको जोखिम भए सुरक्षित स्थान, सार्वजनिक भवन वा आफन्त, छरछिमेकीको सुरक्षित घरमा जाने व्यवस्था मिलाउनुहोस्। विपद वा आपतकालीन अवस्था परेमा नजिकको वडा कार्यालय, ठाकुरबाबा नगरपालिकाको सम्पर्क नम्बर 9580 72111 वा नेपाल प्रहरीको 100 तुरन्त सम्पर्क गर्नुहोस्। सजग रहौं, सुरक्षित बनौं। ठाकुरबाबा नगरपालिका, बर्दिया।
1: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पछिल्लो विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू:
1: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हातखुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बासरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृग सम्बन्धी फिजिसियन सेवा, नाक, कान, घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नसा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली, ठाकुर बाबा नगरपालिका एक, फुरीगाउँ बर्दिया। सम्पर्क फोन नम्बर 084-40-30-82।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाघ जुन।

0: एकांशी गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
1: विजय सुनचाँदी पसलमा नै किन नि?
0: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत भिना र चाइनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया, सम्पर्क नम्बर 9883638। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बार चाहिँ।
3: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 5 बजेको छ।
4: ए नानी, कता हिँड्यौ बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
5: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चार स्टोर छ नि।
6: ओ, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली, मासी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राजा रिजाल 9869177777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ बर्दिया।
7: अन्त कहाँ हुनु नि? नमन सपिङ सेन्टरमा हो।
8: अरे अरे सपना, तिमी कता जान लागे कि?
9: कहाँ हुनु? नमन सपिङ सेन्टरतिर।
8: ए रमेश, पर्ख न, कता हेरेको के?
10: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारे। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
8: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
7: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
8: प्रोपराइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 9857079017 र 9857037582।
7: नमन सपिङ सेन्टर, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
0: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईँहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा, जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टर डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ भाग छै।
11: नानी एन्ड बाबु,

अनि बाबुलाई धेरै धेरै माया गर्नुहुने हाम्रो तपाईँ दर्शकहरूलाई धन्यवाद। हाम्रो भिडियोलाई अझै बढी लाइक, शेयर र सब्सक्राइब गरिदिनुहोला।

नानी एन्ड बाबुलाई धेरै धेरै माया गर्ने हुने हाम्रो सबै दर्शकहरूलाई धन्यवाद। हाम्रो भिडियोलाई अझै बढी लाइक, शेयर र सब्सक्राइब गरिदिनुहोला।

0: share, subscribe, yay!
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन सधैं बाजु छैन। रेडियो टाइगर स्टुडियो टाइम यति बेला साँझको 6 बजेको छ।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
3: राष्ट्रको शान किसान।
2: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी कृष्ण शर्मासँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: तीन दिनदेखि लगातार वर्षा गराइरहेको प्रणाली पश्चिम नेपालमा केन्द्रित, पर्सिदेखि मौसम खुल्ने, आज केही ठाउँमा हावाहुरीको जोखिम, बाढ़ी र पहिरोले 3 जनाको ज्यान गयो, सम्पत्तिको ठूलो क्षति।
0: लगातारको वर्षाले पैयौं नदीमा जलसतह बढ़्यो, सुस्तामा दर्जनौ घर डुबानमा, सुदूरपश्चिमका 7 पहाड़ी जिल्लामा भोलि बिहानसम्म गाड़ी चलाउन रोक, बाढ़ी पहिरोका कारण विभिन्न सड़कमा अवरोध।
1: राष्ट्रसंघ महासभामा भाग लिएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता, जलवायु न्याय, भोटेकोशी, बाढ़ीको प्रभाव र दिगो विकासका चुनौती बारे स्पष्ट अडान प्रस्तुत गरेको परराष्ट्र मन्त्रालयको दावी।
0: नासाको क्रू-14 अभियानमा सहभागी हुने 4 सदस्यीय टोली घोषणा, अमेरिका, जापान र रूसका अन्तरिक्ष यात्री सहभागी हुने।
1: र एसियाड क्रिकेटको क्वार्टर फाइनलमा नेपालले पर्सि मंगलबार श्रीलंकासँग खेल्ने, एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्ण पदक।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556-94-333, 4-93-555।
6: एनआईसी एसिया इक्विटी अपर्च्युनिटी फन्ड, मज्जाको लगानी गर्ने अवसर।
7: अब लगानी गरौं भविष्यका लागि, किनकि अवसर छ सही लगानीको।
6: एनआईसी एसिया क्यापिटल लिमिटेडले ल्याएको छ म्युचुअल फन्डमा लगानी गर्ने सुनौलो अवसर।
7: यही असोज 7 गतेदेखि असोज 13 गतेसम्म निश्चिन्त लगानी गर्न सकिने आईपीओ खुल्ला, एनआईसी एसिया इक्विटी अपर्च्युनिटी फन्ड। 10 वर्ष योजना, दीर्घकालीन वृद्धिको सम्भावना अनि अनुभवी व्यवस्थापन र विविधीकृत लगानी सबै एउटै फन्डमा। त्यसैले बचत मात्रै गरेर नबस्नुहोस्, बचतलाई आफ्नो वित्तीय लक्ष्य अनुसार आजै लगानी गर्न सुरु गर्नुहोस्।
6: आवेदनको लागि मेरो शेयर, आसबा सदस्य ब्याङ्क तथा वित्तीय संस्था र एनआईसी एसिया मो ब्याङ्क प्लेटफर्मबाट सजिलै एप्लाई गर्न सकिन्छ।
7: थप जानकारीको लागि 9854-03-31 वा 97-56-409-48 सम्पर्क गर्न सक्नुहुनेछ।
6: अवसर सँगै अघि बढ्दै
7: एनआईसी एसिया क्यापिटल लिमिटेड, अब लगानीको पालो तपाईँको। कृपया योजनामा लगानी गर्नु अघि विवरण पुस्तिका राम्रोसँग अध्ययन गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। 3 दिनदेखि लगातार वर्षा गराइरहेको प्रणाली अहिले देशको मध्य र पश्चिमी क्षेत्रमा केन्द्रित भएको छ। मौसम पूर्वानुमान महाशाखाको विवरण अनुसार अहिले काठमाडौँ उपत्यकाको आसपासका केही जिल्ला सहित त्यसभन्दा पश्चिमतर्फ पानी परिरहेको छ। आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही जिल्लामा मुसलधारेदेखि आरीकोप्टेसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले देशको पूर्वी क्षेत्रमा उच्च जोखिम घटेको र पश्चिम क्षेत्रमा भोलिसम्म जोखिम रहने जनाएको छ। पछिदेखि देशभरको मौसम खोल्नेछ, तर मनसून सक्रिय रहेकाले जुनसुकै ठाउँमा सामान्यदेखि मध्यम वर्षा हुन सक्ने भएको र जमीन भिजेको अवस्था रहेकाले केही दिन सावधानी अपनाउन मौसमविदको सुझाव छ। यसैबीच आज वर्षासँगै ठूलो हावाहुरी चल्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले दिउँसो सूचना निकालेर हावाहुरी चल्न थालेको जानकारी गराएको हो। मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो हावा चल्न थालेको छ। भारतको उत्तर प्रदेश आसपासमा रहेको न्यूनचापीय क्षेत्रका कारण आज राति पनि 4 प्रदेशमा ठूलो हावा चल्ने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भोलि दिउँसो पनि ठूलो हावा चल्ने सम्भावना रहेको छ। ठूलो हावा चल्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
1: यसैबीच लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढ़ी र पहिरो जाँदा जनधनको ठूलो क्षति भएको छ। बाढ़ी, पहिरो र खोलाले बगाएर 3 जनाको ज्यान गएको छ भने कैयौं परिवार विस्थापित भएका छन्। रूकम पश्चिमको मुसिकोट नगरपालिका 11, सिमरुतु खोलाले गराउँदा 58 वर्षीय बेगमाया दमाईको ज्यान गएको छ। उता डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका सातमा त्रिपालको गोठमा सुतिरहेका बेला माथिबाट खसेको ढुङ्गा लाग्दा 33 वर्षीय मनरूप केसीको मृत्यु भएको छ भने उहाँका दाजु घाइते हुनुभएको छ। त्यसै गरी बागलुङको ताराखोला गाउँपालिका पाँचमा पहिरोले घर पुरिँदा 59 वर्षीय मनबहादुर रोकाको ज्यान गएको छ। वर्षासँगै आएको बाढ़ी र पहिरोका कारण गुल्मीमा 11 परिवार विस्थापित भएका छन् भने गोठ भत्किँदा 3 पशु चौपाया मरेका छन्। गोर्खाको शहीद लखन गाउँपालिका स्थित राइनस बजारका 25 घरदुरी पहिरोको उच्च जोखिममा परेका छन्। यस्तै भदौ 10 गते भोटेकोशी बाढ़ीबाट विस्थापित नुवाकोट र रसुवाका बासिन्दाहरू लगातारको वर्षाले त्रिपाल भित्रै भिज्न बाध्य छन्। उनीहरूमा स्वास्थ्य जोखिम बढ़ेको भन्दै स्थानीय प्रशासनले सुरक्षित जग्गाको खोजी भइरहेको जनाएको छ। यस्तै कास्कीको घान्द्रुक स्थित प्रहरी चौकी पहिरोले क्षतिग्रस्त भएको छ। सुर्खेतमा रूख र बिजुलीका पोल ढल्दा विद्युत सेवा पूर्ण रूपमा अवरूद्ध भएको छ। लमजुङमा मस्याङ्जी नदीमा लेदो र गेग्रान बढ़ेपछि 70 मेगावाट क्षमताको मध्य मस्याङ्जी जलविद्युत आयोजनाको उत्पादन बन्द गरी टर्बाइन सफाई गर्न थालिएको छ।
0: लगातारको वर्षापछि देशका प्रमुख नदीहरूमा जलसतह बढ़ेको छ भने तटीय क्षेत्रमा डुबान शुरू भएको छ। नारायणी नदीमा पानीको बहावले सतर्कता तह पार गरेपछि नवलपरासीको सुस्तामा 70 भन्दा बढ़ी घर डुबानमा परेका छन्। नारायणीको जलसतह 8.30 मिटर पुगेको छ। जलसतह 9 मिटर पुगेमा खतराको तह पार हुने भएकाले चितवन र नवलपरासीका तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अप्नाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। नदीको पानी बस्तीमा पसेपछि सुस्तामा डुबानबाट प्रभावित झण्डै 400 बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ। उद्धारका लागि सुरक्षा निकाय तयारी अवस्थामा रहेका छन्। उता कोशी र यसका सहायक नदीहरूमा पनि जलसतह सतर्कता तहभन्दा माथि पुगेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका र हनुमान नगर कंकाली नगरपालिकाका 157 घर डुबान परेका छन्। घर घरमा पानी पसेपछि खाद्यान्न समेत भिजेको छ। बागमती पश्चिम राप्ती र बबई लगायतका नदीको बहाव पनि सतर्कता तह नजिक पुगेको छ। गएको 24 घण्टामा देशका 20 भन्दा बढ़ी ठाउँमा 100 मिलिमिटर भन्दा बढ़ी अर्थात धेरै भारी वर्षा मापन भएको छ। देशभरका साना तथा ठूला नदीहरूमा आकस्मिक बाढ़ी आउन सक्ने र थप डुबान हुन सक्ने भन्दै तटीय क्षेत्रमा नजान सुझाव दिएको छ। आज गण्डकी र सुदूरपश्चिमका प्रदेशहरूमा बाढ़ी र डुबानको बढ़ी जोखिम रहे पनि भोलि दिउँसोदेखि भने मौसममा क्रमिक सुधार आउने मौसमविदहरूले बताएका छन्।
1: यस्तै लगातारको वर्षाका कारण उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई ख्याल गरेर स्थानीय प्रशासनले सुदूरपश्चिम प्रदेशका पहाड़ी जिल्लाहरूमा गाड़ी चलाउन रोक लगाएका छन्। कैलाली र कञ्चनपुर बाहेक सुदूरपश्चिमका 7 पहाड़ी जिल्लामा आज बिहान 7 भोलि बिहान 7 बजेसम्मका लागि छोटो तथा लामो दूरीका कुनै पनि गाड़ी चलाउन नपाइने सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएका छन्। यसैबीच अस्ति बिहिबारदेखि भइरहेको लगातारको वर्षाका कारण आएको बाढ़ी र पहिरोले यातायात क्षेत्र अस्तव्यस्त बनेको छ। सड़क विभागका अनुसार बाढ़ी र पहिरोले राजधानी काठमाडौँ जोड्ने मुख्य राजमार्ग पृथ्वी राजमार्ग सहित देशभरका विभिन्न सड़कहरू अवरूद्ध भएका छन्। पृथ्वी राजमार्गको कृष्ण भीरमा पहिरो हटाएपछि एकतर्फी सञ्चालनमा आएको छ। डीपी राजमार्ग कान्ति राजमार्ग मध्य पहाड़ी र कर्णालीका विभिन्न खण्डहरूमा समेत पहिरोका कारण अवरूद्ध बनेका छन्। त्यस्तै मुस्ताङको जोमसोम कोरोला सड़क पनि पहिरोका कारण अवरूद्ध भएको छ। बारागुङ मुक्ति क्षेत्रको चैलेमा रहेको कालोभीर र कागबेनी ताङबे सड़कमा पहिरो खसेपछि यातायात अवरूद्ध भएको छ। त्यस्तै अत्यधिक हिमपातका कारण हुम्लाको नामखा गाउँपालिका 5 हिल्सा क्षेत्रमा सड़क अवरूद्ध भएको छ। त्यस्तै सिद्धिचरण लोकमार्ग अन्तर्गत सोलुखुम्बुको सोलु दूतकुण्ड नगरपालिका 11 सिस्नेरीको साल्मेमा झण्डै 20 मिटर सड़क भाँसिएपछि काठमाण्डु र विराटनगरसँगको सड़क सम्पर्क टुटेको छ। तमौर करिडोरमा पानीको बहाव बढ़दा सड़क बन्द भएको छ भने राप्ती राजमार्ग र बागलुङ बेनी सड़कमा पहिरो पन्छ्याउने काम भइरहेको छ। सड़क विभागले अवरूद्ध सड़कहरूमा पहिरो पन्छ्याउने तथा मरमत गर्ने प्रयास भइरहेको जनाएको छ। प्रशासनले बाढ़ी पहिरोको उच्च जोखिम कायम रहेको भन्दै अत्यावश्यक काम बाहेक यात्रा नगर्न र उच्च सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: एनबीएल सर्वसुलभ आवास कर्जा,
6: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
6: विशेषताहरू, रु 3 करोड़ सम्मको कर्जा सुविधा,
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
6: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
5: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
8: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
5: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-1050-0061 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
11: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
10: पैसामा छ शक्ति, पैसामा छ सहारा।
11: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
10: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
11: यक्ष प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
10: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
11: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
10: इतिहास, गाथा र कथा, गाँठका कुरा,
11: गाँठका कुरा।
10: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले तीन दिनदेखिको लगातार वर्षा पश्चिम नेपालमा केन्द्रित, पर्सीदेखि मौसम खुल्ने, आज केही ठाउँमा हावाहुरीको जोखिम, बाढ़ी र पहिरोले तीनजनाको ज्यान गयो, सम्पत्तिमा ठूलो क्षति, लगातारको वर्षाले कयौं नदीमा जलसतह बढ़्यो, सुदूरपश्चिमका सात पहाड़ी जिल्लामा भोलि बिहानसम्म गाड़ी चलाउन रोक, बाढ़ी पहिरोका कारण विभिन्न सड़कमा अवरोध लगायतका खबर प्रस्तुत गर्यो।
1: नेपाल दर्पणमा अब बाँकी खबर। संयुक्त राष्ट्रसंघको 81 महासभामा भाग लिएर प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किनु भएको छ। महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले हालै भोटेकोशीमा आएको विनाशकारी बाढ़ीलाई जलवायु संकटको गम्भीर प्रभावका रूपमा चित्रण गर्नुभयो। नेपालको हरित गृह ग्यास उत्सर्जन 0.1% भन्दा कम रहे पनि असर भने गम्भीर भोग्नु परेको उल्लेख गर्दै उहाँले विश्व मंचमा हिमालयन क्लाइमेट रेसिलेन्स मेकानिजम स्थापनाको प्रस्ताव गर्नुभएको छ। साथै जलवायु न्यायका लागि धनी देशहरूले जिम्मेवारी लिनुपर्ने र हानि तथा नोक्सानी कोषबाट अनुदानमा आधारित वित्तीय सहायता उपलब्ध गराउनुपर्नेमा जोड़ दिनुभएको परराष्ट्र मन्त्रालयका निमित्त सचिव गणेश प्रसाद ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार प्रधानमन्त्री शाहले जलवायु न्याय, भोटेकोशी बाढ़ीको प्रभाव र दिगो विकासका चुनौतीबारे स्पष्ट अडान प्रस्तुत गर्नुभएको छ। भ्रमणका क्रममा प्रधानमन्त्री शाहले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग उच्चस्तरीय भेटवार्ता गर्नुभएको थियो। प्रधानमन्त्रीले अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीसँग पनि द्विपक्षीय हितका विषयमा छलफल गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
0: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको 81 महासभामा नेपालको सक्रिय र सफल सहभागिताले अन्तर्राष्ट्रिय मंचमा नेपालको छवि एवं प्रतिष्ठा अभिवृद्धि भएको दावी गर्नुभएको छ। महासभामा सहभागी भएर आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रेस नोट जारी गर्दै प्रधानमन्त्री शाहले यस्तो दावी गर्नुभएको हो। प्रधानमन्त्री शाहले सेप्टेम्बर 24 महासभाको जनरल डिबेटलाई सम्बोधन गर्दै रसुवाको भोटेकोशीमा आएको बाढ़ीले जलवायुको संकटको गम्भीर प्रभावका रूपमा प्रस्तुत गर्नुभएको थियो। भ्रमणको क्रममा प्रधानमन्त्री शाहले अन्य विभिन्न व्यक्तिहरूसँग पनि छलफल गर्नुभएको छ।
1: नेपालले सन् 2030 दिगो विकास लक्ष्य हासिल गर्न बाँकी अवधिलाई तीव्र कार्यान्वयनको समयका रूपमा उपयोग गर्नुपर्नेमा जोड़ दिएको छ। संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ जीडीआई सम्बन्धी उच्चस्तरीय बैठकमा बोल्दै परराष्ट्र मन्त्री शिशिर खनालले विकासशील देशहरूको आर्थिक आवश्यकता, जलवायु आपतकाल र ऋणको दबावका बीच अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य रहेको बताउनुभयो। चीनिया राष्ट्रपति शी जिनपिङले अघि सार्नुभएको जीडीआई अवधारणालाई व्यावहारिक सहकार्यमा रूपान्तरण गर्न चीनले गरेको प्रयासको उहाँले प्रशंसा गर्नुभयो। जीडीआईको ग्रुप अफ फ्रेन्ड्समा सहभागी भइसकेको नेपालका लागि गरिबी न्यूनीकरण, कृषि, नवीकरण ऊर्जा, पूर्वाधार, डिजिटल रूपान्तरणका क्षेत्रमा सहकार्यको ठूलो सम्भावना रहेको मन्त्री खनालको भनाइ थियो।
0: रसुवाको बोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीको एक महिना पूरा भएको छ। गएको भदौ 10 गतेको बाढ़ीले रसुवा, नुवाकोट र धादिङमा अकल्पनीय मानवीय तथा भौतिक क्षति पुर्याएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ीमा परि 1453 जनाको ज्यान गएको छ। 5285 जना अझै बेपत्ता छन्। यस्तै 13,000 भन्दा बढ़ीको उद्धार गरी आश्रय स्थलमा राखिएको छ। अस्थायी शिविरमा रहेकाहरू झरी र चिसोबाट पीड़ित बन्नुको साथै पोसिलो खानाबाट समेत वञ्चित भएका छन्। बाढ़ीबाट 40,000 नागरिक प्रत्यक्ष प्रभावित भएका छन्। बाढ़ीले झण्डै 4 खर्ब 8 अर्ब रूपियाँ बराबरको क्षति गरेको छ। पुननिर्माण र पुनर्स्थापनाका लागि 7 खर्ब 23 अर्ब भन्दा बढ़ी लाग्ने सरकारी अनुमान छ। विपदमा 7,570 निजी घर, 13 जलविद्युत आयोजना, 69 किलोमिटर सड़क, 37 पक्की र 68 झोलुङ्गे पुलमा क्षति पुगेको छ। कृषि, पशुपालन र व्यापारमा पनि ठूलो नोक्सानी भएको छ। अहिले सरकारले खोज, उद्धार तथा राहत र अवरूद्ध सड़क तथा पुल मरमतलाई निरन्तरता दिएको छ। क्षतिको यकिन तथ्याङ्क आए लगतै पुनर्निर्माण थाल्ने तयारी छ। यसैबीच विपदमा बेपत्ता भएकाहरूलाई मृतक रहनै राहत दिन र मृत्यु दर्ता गर्न मिल्ने गरी सरकारले कानून संशोधनको प्रक्रिया समेत अघि बढ़ाएको छ।
1: यसैबीच भोटेकोशीमा आएको बाढ़ीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सड़क सञ्जाल एक महिनादेखि पूर्ण रूपमा अवरूद्ध छ। सड़क थपाउँदा रसुवागढ़ी तथा आसपासका क्षेत्रमा दैनिक उपभोग्य सामग्रीको अभाव बढ़नुका साथै अत्यधिक ढुवानी खर्चका कारण बजार मूल्य समेत आकाशिएको छ। सड़क सम्पर्क टुटेपछि गतलाङका किसानले बजार पुर्याउन नसक्दा लाखौं मूल्य बराबरको बन्दागोपी बारीमै कुहिएर नष्ट भएको छ। अर्कातिर सड़क नहुँदा जटिल प्रकृतिका बिरामीलाई अस्पताल लैजान महँगो हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता छ, जसले गर्दा विपन्न नागरिक उपचारबाटै वञ्चित हुने जोखिम बढ़ेको छ। स्थानीयवासीले तत्कालका लागि राहत भन्दा सड़क सञ्जाल जोड्न सरकारसँग माग गरेका छन्।
0: नेपाली कांग्रेसको 14 महाधिवेशन अन्तर्गत आज देशभरका धेरैसो संघीय र प्रदेश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन भइरहेको छ। बितेको केही दिनदेखिको वर्षाका कारण केही पहाड़ी जिल्ला र बाटो अवरूद्ध भएका क्षेत्रमा भने अधिवेशन असोज 13 गतेभित्र अनुकूलता अनुसार सम्पन्न गर्ने गरी कार्यतालिका संशोधन गरेको कांग्रेस केन्द्रीय समितिले जनाएको छ। क्षेत्रीय अधिवेशन सके लगतै यही असोज 16-19 गतेसम्म काठमाडौँको खुल्ला मंचमा केन्द्रीय महाधिवेशन गर्ने कांग्रेसको तयारी छ। नेपाल दर्पणमा रंग दर्पण सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
13: मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
12: बाढ़ीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
13: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्सन
2: कृषि मन्त्र नार्कसँग
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं। असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि स्पेस एक्सको क्रू 14 अभियानमा सहभागी हुने 4 सदस्यीय टोलीको घोषणा गरेको छ। नासाका अनुसार अमेरिका, जापान र रूसका अन्तरिक्ष यात्री सहभागी हुने अभियान सन् 2027 वसन्तयानपछि मात्रै प्रक्षेपण हुनेछ। यो अभियान लामो अवधिको वैज्ञानिक अनुसन्धानमा केन्द्रित हुने सिनियर समाचार संस्था सिन्हुआले जनाएको छ। अमेरिकी अन्तरिक्ष यात्री कायला बारूनले यानको कमाण्डर तथा क्रिस बर्चले चालकको जिम्मेवारी सम्हाल्नु हुनेछ। जापानको अन्तरिक्ष अनुसन्धान संस्था जाक्साका अन्तरिक्ष यात्री माकोटो सुवा र रूसी अन्तरिक्ष संस्था रोसको इस्मोसका अन्तरिक्ष यात्री अर्युतन किर्बियानले अभियानका अनुसन्धान विशेषज्ञका रूपमा जिम्मेवारी सम्हाल्ने नासाले जनाएको छ। यो अभियान नासाको पृथ्वीको तल्लो कक्ष सम्बन्धी कार्यक्रम अन्तर्गत स्पेस एक्ससँगको 14 व्यावसायिक अन्तरिक्ष यात्री आदान प्रदान अभियान हुनेछ। अभियानका क्रममा टोलीले वैज्ञानिक अनुसन्धान तथा प्रविधि परीक्षण गर्नेछ। यी अनुसन्धानले भविष्यमा चन्द्रमा र मंगल ग्रहमा मानव अन्वेषणका लागि आवश्यक प्रविधि तथा ज्ञान विकास गर्न सहयोग पुर्याउनुका साथै पृथ्वीमा रहेका मानिसलाई लाभ पुग्ने अनुसन्धानमा समेत योगदान गर्ने नासाले जनाएको छ।
4: नेपाल दर्पणमा अब खेल खबर। जापानमा चलिरहेको 20 एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा आज घरेलु टोलीसँगको खेल नतिजा विहीन भएसँगै नेपाल समूह विजेता बन्दै क्वार्टर फाइनलमा पुगेको छ। नेपाल र जापानले समान एक एक अंक बाँडेका छन्। यो सँगै नेपाल 3 अंकका साथ समूह एकको विजेताका रूपमा अन्तिम आठमा पुगेको हो। अब नेपालले मंगलबार बिहान पाउने 6 बजे श्रीलंकासँग खेल्नेछ। हिजो नेपालसँग 5 विकेटले पराजित भए पनि अफगानिस्तान उपविजेता हुँदै क्वार्टर फाइनलमा पुग्यो। उसले भारतसँग खेल्नेछ। आज जापानसँगको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले 4 विकेट गुमाएर 149 रन बनाएको थियो। यो खेलमा सन्दीप जोराले अभिजित 32 बलमा 57 तथा लोकेश पाउले 22 बलमा 52 रन बनाएका थिए। आसिफ शेखले 21 रन जोडे। वर्षा कारण खेल 15 ओभरमा झारिएको थियो तर नेपालले ब्याटिङ गरिसकेपछि फेरि पनि पानी पर्यो र थप खेल हुन सकेन। एसियाली खेलकुदको पुरूष क्रिकेटमा नेपालको यो चौथो सहभागिता हो। नेपाल अहिलेसम्म क्वार्टर फाइनलभन्दा अगाडि बढ़न सकेको छैन।
5: र नेपालका शारीरिक सुगठन खेलाड़ी सगेन्द्र सिंहले बैंककमा जारी 58 एसियाली शारीरिक सुगठन च्याम्पियनशीपमा स्वर्ण पदक जितेका छन्। राष्ट्रिय खेलकुद परिषद राखेपका अनुसार उनले पुरूष 75 केजी तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण जितेका हुन्। सिंहको यो वर्षको दोस्रो अन्तर्राष्ट्रिय स्वर्ण पदक हो। यसअघि भूटानमा भएको 16 दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनशीपमा उनले 80 केजीतर्फ स्वर्ण पदक जितेका थिए। उक्त प्रतियोगितामा नेपालले 3 स्वर्ण, 3 रजत र 1 काँस्य सहित 7 पदक जितेको थियो।
4: खबरको सिलसिला यति नै। आज शनिबार अब रंगदर्पणको पालो। रंगदर्पण लिएर आइपुग्नु भएको छ साथी महेश दिवाली।
6: आजको रंगदर्पण इन्द्रजात्राको महत्वमा केन्द्रित छ। किम्बदन्ती अनुसार स्वर्गका राजा इन्द्र आफ्नै आमाका लागि पारिजातको फूल टिप्न पृथ्वीमा आउँछन्। तर काठमाडौँका स्थानीय किसानले उनलाई फूल टिप्ने चोर ठानेर समातेर बाँधिदिन्छन्। उता स्वर्गमा छोरा नफर्केपछि इन्द्रकी आमा आफै छोरा खोज्दै पृथ्वीमा आउँछिन्। अन्तत काठमाडौँका स्थानीयसँग एउटा सम्झौता गरेर मात्र छोरालाई मुक्त गराउँछिन्। यही पौराणिक घटनाबाटै जन्मेको हो काठमाडौँ उपत्यकाको सबैभन्दा भव्य र ऐतिहासिक पर्व इन्द्रजात्रा। नेपाल भाषामा जात्रा भन्नाले कसैले नराम्रो काम गरेपछि त्यसलाई सार्वजनिक रूपमा समातेर प्रदर्शन गर्ने कार्यलाई पनि बुझिन्छ। ठिक त्यसै गरी इन्द्रलाई पनि चोरको रूपमा बाँधेर काठमाडौँको मरुसत्तल र सी सत्तलको बीचमा राखिएको थियो, त्यसैले यसलाई इन्द्र जात्रा भनिएको हो। इन्द्रकी आमाले स्थानीय वासीसँग गरेको सम्झौता अनुसार काठमाडौँको खेतबारीमा रोपिएको धानमा चामल नपाकुन्जेल त्यो चामल पकाउने र वर्षभरिमा निधन भएका सबै व्यक्तिका आत्मालाई स्वर्गसम्म पुर्याइदिने जिम्मा उनले लिइन्। यही कारणले इन्द्र जात्राको अघिल्लो दिनदेखि नै काठमाडौँको सम्पूर्ण बस्ती घुमेर त्यस वर्ष स्वर्गीय भएका सबैका आत्मालाई थानकोटको इन्द्रदहबाट माथि स्वर्ग पुर्याउने परम्परा चलिआएको छ।

इन्द्रजात्राको जरा वैदिक कालसम्म पुग्छ। भरत मुनिले भरतनाट्यम रचना गरी त्यसलाई सार्वजनिक रूपमा प्रदर्शन गर्दा इन्द्रको सम्मानमा लिङ्गो ठडाइएका थिए भन्ने मान्यता छ। त्यही परम्परा अनुसार असोज शुक्ल द्वादशीका दिन काठमाडौँमा इन्द्र ध्वजोत्थान अर्थात लिङ्गो ठडाइन्छ र जुन दिन लिङ्गो ढलाइन्छ त्यही दिन पर्व समाप्त हुन्छ। लिङ्गो ठडाइएदेखि ढलाइएसम्मको झण्डै एक हप्ताको अवधिभर अर्थात आउँदो मंगलबारसम्म काठमाडौँ उपत्यकाभरि विभिन्न धार्मिक तथा सांस्कृतिक क्रियाकलाप चलिरहन्छन्।

इतिहासका दृष्टिले हेर्ने हो भने इन्द्र जात्राको अर्को महत्वपूर्ण पाटो पृथ्वीनारायण शाहको काठमाडौँ आक्रमणसँग जोडिन्छ। आजकै दिन अर्थात पूर्णिमाका दिन नै पृथ्वीनारायण शाहले काठमाडौँमाथि आक्रमण गरेर जितेका थिए। तर त्यति बेला काठमाडौँवासी सबै जात्रामा व्यस्त थिए। परिणाम स्वरूप तत्कालीन राजा जयप्रकाश मल्ल भाग्न बाध्य भए। यही घटनाका कारण यो दिनलाई काठमाडौँ हारेको दिनका रूपमा पनि सम्झिने गरिन्छ। आजकै दिन कुमारीले नै पृथ्वीनारायण शाहलाई टीका लगाइदिएर उनलाई नयाँ राजाका रूपमा वैधता प्रदान गरेकी थिइन् भन्ने विश्वास पनि समाजमा प्रचलित छ।

कुमारी जात्राको आफ्नै छुट्टै इतिहास छ। कुमारीको स्थापना प्रताप मल्लको पालादेखि भए पनि कुमारीलाई घरै बनाएर रथयात्रा गराउने परम्परा भने जयप्रकाश मल्लको समयदेखि शुरू भएको हो। शुरूमा कुमारीको मात्र रथ तानिन्थ्यो, पछि मात्र मंगलका प्रतीकका स्वरूप गणेश र शक्तिका प्रतीक स्वरूप भैरवलाई पनि साथमा राखेर तीन रथ तान्ने चलन बस्यो। शाहकालमा पनि यो परम्परा निरन्तर राखियो, राणाकालमा झन भव्य थियो र आजसम्म राजकीय सम्मान सहित यही परम्परा कायम छ।

0: इन्द्र जात्राको हप्ता दिनभरि उपत्यकाभरि विविध सांस्कृतिक प्रदर्शन हुन्छ। पुलुकिसी अर्थात ऐरावत हात्ती, लाखे, दश अवतार र भक्तपुरबाट ल्याइने महाकाली प्याख जस्ता परम्परागत नाचहरू, यो सबै एकातर्फ राज्य स्थापनाको खुसियालीमा गरिने उत्सव हो भने अर्कोतर्फ मृतकका आत्मालाई स्वर्ग पठाउने धार्मिक विधि पनि हो। जात्रामा नेवारी परिकार खाने र टोल टोलमा विभिन्न प्रकारका परम्परागत बाजा बजाई रमाइलो गर्ने चलन छ। इन्द्र जात्रा कुनै एक व्यक्ति वा एक समुदायको पर्व होइन, यो सम्पूर्ण समुदायको साझा उत्सव हो। यो नेवार समुदायको जन्मदेखि मृत्युसम्मको संस्कार, मनोरञ्जन, खानपान र सामाजिक एकताको सम्पूर्ण जीवन चक्रलाई एकैसाथ समेट्ने जीवन्त सांस्कृतिक धरोहर हो, जसले सयौं वर्षदेखि काठमाडौँ उपत्यकाका विविध समुदायलाई एउटै धागोमा उनिराखेको छ। त्रिभुवन विश्वविद्यालयकी प्राध्यापक तथा संस्कृतिविद डाक्टर चुन्दा वज्राचार्य,
1: नेवारहरूको चाहिँ अब एकताको कुरा भयो, मनोरञ्जनको पक्ष भयो, सांस्कृतिक पक्ष भयो, खाना पानाको पक्ष भयो, जीवन निर्वाह गर्नको लागि जति पनि चाहिने हो त्यो सबै पक्ष त्यसमा चाहिँ अग्रसरता भएर त्यो लागिराखेको हुन्छ। डिस्क्रिमिनेसन चाहिँ छैन कि, तत्र भन्दा चाहिँ एकजनाको मात्रै हुँदैन नि, समुदायकै हुन्छ।
2: रंग दर्पणसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: तीन दिनदेखि लगातार वर्षा गराइरहेको प्रणाली पश्चिम नेपालमा केन्द्रित, पर्सीदेखि मौसम खुल्ने, आज केही ठाउँमा हावाहुरीको जोखिम, बाढ़ी र पहिरोले तीनजनाको ज्यान गयो, सम्पत्तिको ठूलो क्षति।
2: लगातारको वर्षाले कैयौं नदीमा जलसतह बढ़्यो, सुस्तामा दर्जनौ घर डुबानमा, सुदूरपश्चिमका सात पहाड़ी जिल्लामा भोलि बिहानसम्म गाड़ी चलाउन रोक, बाढ़ी पहिरोका कारण विभिन्न सड़कमा अवरोध।
3: राष्ट्रसंघ महासभामा भाग लिएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता, जलवायु न्याय, भोटेकोशी बाढ़ीको प्रभाव र दिगो विकासका चुनौतीहरूबारे स्पष्ट अडान प्रस्तुत गरेको परराष्ट्र मन्त्रालयको दावी।
2: नासाको क्रू 14 अभियानमा सहभागी हुने चार सदस्यीय टोली घोषणा, अमेरिका, जापान र रूसका अन्तरिक्ष यात्री सहभागी हुने।
3: र एसियाड क्रिकेटको क्वार्टर फाइनलमा नेपालले पर्सि मंगलबार श्रीलंकासँग खेल्ने, एसियाली शारीरिक संगठनमा नेपाललाई स्वर्ण पदक।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी कृष्ण शर्मा र भोजेन्द्र बस्नेतले विदा हुन्छौं। पानी परिरहेको छ, सम्भावित जोखिम घटाउने उपायहरू अप्नाऊ। नमस्कार।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ भाग छैन।
1: निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पहिलो विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू:
2: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हातखुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौला सम्बन्धी फिजिसियन सेवा, नाक, कान, घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली, ठाकुरबाबा नगरपालिका 1, फुरीगाउँ, बर्दिया। सम्पर्क फोन नम्बर 084-40-30-82।
3: यो साल त ढुक्क भयो है बुढी।
4: अघिल्लो साल सम्झिँदा त कहाले लाग्छ, पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र। सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
3: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
5: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
6: प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
7: होइन दिदी, किन निराश भएर बस्नु भएको?
8: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी।
7: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरीगाउँ बजारमा रहेको नरेश सुनसारी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
9: हाम्रा सेवाहरू: हामी कहाँ नम्बर 1 सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारमाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
10: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि।
11: प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98-84-54-304।
12: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाज्छ।

0: 的笑的笑。
1: बर्दिया को आवाज रेडियो टाइगर 99.2 मेगाहर्ट्ज़।

0: यो हो तपाईँको आफ्नै रेडियो रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम।
1: यति बेला साँझको 7 बजेको छ। नमस्कार, ठाकुर बाबा नगरपालिकाको मौसम सम्बन्धी अत्यन्त जरुरी सूचना। जल तथा मौसम विज्ञान विभागका अनुसार असोज 8 गतेदेखि 11 गतेसम्म नगरपालिका क्षेत्रमा मेघगर्जन, चट्याङ तथा हावाहुरी सहित भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको छ। कर्णाली र बबई नदी तथा स्थानीय खोलाहरूमा बाढ़ी, डुबान र कटानको जोखिम रहेकाले नदी तथा खोला किनारमा नजानुहोस् र जोखिमयुक्त यात्रा नगर्नुहोस्। चट्याङका समयमा खुल्ला ठाउँ, खेतबारी वा रूखमुनि नबस्नुहोस्। घरभित्र सुरक्षित रहनुहोस्। पाकेको बाली भित्र्याउनुहोस् तथा पशु चौपाया र माछा पोखरी सुरक्षित गर्नुहोस्। घर तथा आसपासका नाला, पानी निकास र कलभट खुल्ला राख्नुहोस्। महत्वपूर्ण कागजात, औषधि, खानेकुरा र टर्च सहित झटपट झोला तयार राख्नुहोस्। बाल बालिका, ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती, अपाङ्गता भएका व्यक्ति तथा बिरामीको विशेष ख्याल गर्नुहोस्। बाढ़ी वा डुबानको जोखिम भए सुरक्षित स्थान, सार्वजनिक भवन वा आफन्त, छरछिमेकीको सुरक्षित घरमा जाने व्यवस्था मिलाउनुहोस्। विपद वा आपतकालीन अवस्था परेमा नजिकको वडा कार्यालय, ठाकुरबाबा नगरपालिकाको सम्पर्क नम्बर 9580 72111 वा नेपाल प्रहरीको 100 तुरन्त सम्पर्क गर्नुहोस्। सजग रहौं, सुरक्षित बनौं। ठाकुरबाबा नगरपालिका, बर्दिया।
0: के तपाईलाई दुनाटपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुनाटपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70-90 रुपियाँ दर्जन। साथै अर्डर अनुसारका विभिन्न साइजका दुनाटपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुनाटपरी उद्योग, मधुबन नगरपालिका 6, श्रीनगर, बर्दिया, 98165016 72, 98224-21679 र 98125-10349।
2: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने,
3: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
4: ल, यतिको लागि पनि चिन्ता किन, भुरीगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
1: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडीमेड कपडामा सर्टिङ, सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, सारी, ब्लाउजको कपडा सँगै तन्ना, सिरक, डसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राजफन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कुल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 9861806393।
0: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नशा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अन्कल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नशा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
2: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन का सधै बाग छैन
1: रेडियो टाइगर स्टुडियो टाइम यति बेला रात्रिको 8 बजेको छ। यस टाइमचेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली परिगाउँ बजार बर्दिया।
2: खुशीको खबर,
3: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4 देखि 5 महिनामा गर्नुपर्ने

0: मलिस्कियन हरेक महिनाको दोस्रो र अन्तिम शनिबार दुई पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूवात भएको छ।
1: अनि यो एलो मलिस्कियन भनेको के हो नि?
2: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
1: साइना मेडिकल हलका सेवाहरू,
3: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठेघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
2: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठेघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
0: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, एचबी A1C, LFT, RFT, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
2: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
1: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन, छाती, मुटु, पेट, नसा, थाइरोइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
0: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 57 517।
4: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
5: ल साल दिदी पनि, सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
4: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरीगाउँ बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो भुरीगाउँ बर्दिया। प्रोप्राइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98 482 9774।
6: भारी वर्षा हुने र बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउने सम्बन्धी सूचना। नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको सूचना अनुसार आगामी दिनहरूमा देशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने, नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने सम्भावना रहेको छ। विशेष गरी पहाड़ी तथा तराई क्षेत्रमा बाढ़ी, डुबान र पहिरोको जोखिम हुन सक्ने भएकाले सबैमा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिन्छ। यही असोज 8 गतेदेखि 12 गतेसम्म सम्पूर्णले सावधानी अपनाउन हार्दिक अनुरोध छ। सम्बन्धित स्थानीय तह तथा सरकारवाला निकायहरूले सम्भावित जोखिमलाई ध्यानमा राखी आवश्यक तयारी तथा पूर्व सावधानी अपनाउनु हुन अनुरोध छ। साथै सर्वसाधारणले नदी, खोला, खोल्सा तथा जोखिमयुक्त स्थानमा नजानुका साथै अत्यावश्यक काम बाहेक जोखिमपूर्ण यात्रा समेत नगर्न हुन अनुरोध गरिन्छ। कुनै विपद वा आपतकालीन अवस्था उत्पन्न भएमा नजिकैको प्रहरी कार्यालय, स्थानीय तह तथा नजिकैको संचार माध्यम तथा सम्बन्धित निकायमा तुरन्त खबर गर्न अनुरोध गरिन्छ। आपतकालीन कार्यालयका लागि सम्पर्क नम्बर ठाकुरबाबा नगरपालिका विपद फोकल पर्सन 98 511 15 14 35, इलाका प्रहरी कार्यालय भुरीगाउँ 98 580 43 0 77 वा 98 580 90 535, ठाकुरबाबा नगर प्रहरी प्रमुख 98 419 67 256, नेपाल रेड क्रस सोसाइटी ठाकुरबाबा, ठाकुरबाबा पालिका शाखा 98 580 30 124 र रेडियो टाइगर 98 580 50 961। ठाकुरबाबा नगरपालिका, प्लान इन्टरनेसनल नेपाल, दी गुरु, नेपाल रेड क्रस सोसाइटी र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
7: यो हो रेडियो टाइगर 90.2 MHz।

0: ठाकुरबाबा नगरपालिकाको मौसम सम्बन्धी अत्यन्त जरूरी सूचना। जल तथा मौसम विज्ञान विभागका अनुसार असोज 8 गतेदेखि 11 गतेसम्म नगरपालिका क्षेत्रमा मेघगर्जन, चट्याङ तथा हावाहुरी सहित भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको छ। कर्णाली र बबई नदी तथा स्थानीय खोलाहरूमा बाढ़ी, डुबान र कटानको जोखिम रहेकाले नदी तथा खोला किनारमा नजानुहोस् र जोखिमयुक्त यात्रा नगर्नुहोस्। चट्याङका समयमा खुल्ला ठाउँ, खेतबारी वा रूखमुनि नबस्नुहोस्। घरभित्र सुरक्षित रहनुहोस्। पाकेको बाली भित्र्याउनुहोस् तथा पशु चौपाया र माछा पोखरी सुरक्षित गर्नुहोस्। घर तथा आसपासका नाला, पानी निकास र कलभट खुल्ला राख्नुहोस्। महत्वपूर्ण कागजात, औषधि, खानेकुरा र टर्च सहित झटपट झोला तयार राख्नुहोस्। बाल बालिका, ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती, अपाङ्गता भएका व्यक्ति तथा बिरामीको विशेष ख्याल गर्नुहोस्। बाढ़ी वा डुबानको जोखिम भए सुरक्षित स्थान, सार्वजनिक भवन वा आफन्त छर छिमेकीको सुरक्षित घरमा जाने व्यवस्था मिलाउनुहोस्। विपद वा आपतकालीन अवस्था परेमा नजिकको वडा कार्यालय, ठाकुरबाबा नगरपालिकाको सम्पर्क नम्बर 98580-72111 वा नेपाल प्रहरीको 100 तुरन्त सम्पर्क गर्नुहोस्। सजग रहौं, सुरक्षित बनौं। ठाकुरबाबा नगरपालिका, बर्दिया।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बाघ झै।
2: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 9 बजेको छ।
3: हवस् त, एकिन्जेल रेडियो टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ। शुभरात्री।